0: नसर्ने रोग छिट्टै बढ्दै, ध्यान नदिँदा जीवन खत्तम हुँदै, सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौं, धूम्रपान र मदिरा टाढा राखौं, तनावलाई नियन्त्रण गरौं। आजको निर्णय भोलिको जीवन उज्यालो हो। नसर्ने रोगबाट जोगियौं, स्वस्थ जीवन अपनाऊ। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम, अहिले बिहानको 6 बजेको छ।
0: यस ट्रान्जेक्टका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल्पसल कञ्चनपुर जाने बाटो, बरिगाउँ बजार, बर्दिया।

0: आज 2083 साल असार 21 गते आइतबार सन् 2026 जुलाई 5 तारीख असार कृष्ण पक्षको पञ्चमी तिथि
1: काया कैरनका साथमा
2: किसान पाइ प्रडक्ट प्राली
1: राष्ट्र पुसान किसान
2: अ कम्प्लिट पाइपिङ सोल्युसन
1: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट
0: 100 काममा 87% भन्दा धेरै सफलता प्राप्त गरेको सरकारको दावी शक्तिशाली सरकारका पालामा पनि असारे विकासलाई निरन्तरता भुक्तानीको कामले कर्मचारीलाई
1: सिकाइनु जीवन रक्षक औषधिमा सरकारको व्यवस्था क्यान्सरको औषधि र रेमडेसिभिरको खोप हाहाकार
0: अहिलेसम्म 340 पालिकाले मात्रै गरे जग्गाको वर्गीकरण साउनदेखि टिकाकाट फेरि रोकिँदै
1: इरानका पूर्व सर्वोच्च नेता खामेनीको अन्त्येष्टिमा लाखौं मानिस सहभागी 100 भन्दा बढी देशका प्रतिनिधि उपस्थित हुने अपेक्षा
0: र विश्वकप फुटबलमा पाराग्वेलाई हराउँदै फ्रान्स र क्यानाडालाई हराउँदै मोरक्को अन्तिम आठ
3: प्राविधिक शिक्षा आजको आवश्यकता
2: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज टाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट बीई सिभिल सिभिल एण्ड रुरल कम्प्युटर इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्फर्मेसन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो
3: प्रवेश परीक्षा असार 25 गते बिहिबार
2: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज टाङ्गु नारायण चार भक्तपुर
3: फोन 01-5121-0012-5121-006 97418-2096
2: वेबसाइट www.nec.edu.np

0: नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी नाजिम पार्क काठमाडौँ
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका पक्यौता सामाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिँदै कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्नु साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र पक्यौता सावा ब्याज बुझाई कर्जा चुक्ता वा निर्मित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुन्छ समय सँगै अधिकार नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
2: काया कैरनमा अब खबरको सिलसिला बालेन्द्र शाह नेतृत्वको सरकारले 100 दिनमा 87.2% काममा सफलता हासिल गरेको दावी गरेको छ सरकार गठन लगत्तै गएको चैत दोस्रो हप्ता सरकारले 100 दिनमा गर्ने 100 कामका सूची सार्वजनिक गरेको थियो त्यसमध्ये पूरा भएका र अधुरा काम सहितका विवरण सरकारले हिजो सार्वजनिक गरेको हो सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधि मन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलन मार्फत 100 दिने उपलब्धि सार्वजनिक गर्नुभयो सरकारले सार्वजनिक गरेको 100 दिने उपलब्धिभित्र प्रधानमन्त्री कार्यालय सहित 18 मन्त्रालय अन्तर्गत भएका दैनिक कामका विवरण 34 पेजमा समेटिएका छन् जसमा सम्पत्ति शुद्धिकरण विभाग मार्फत 101 तथा 170 सरकारी कार्यालयका बिचौलियालाई मुद्दा चलाएको उल्लेख गरिएको छ उपलब्धि विवरणमा सम्पत्ति शुद्धिकरण विभागले 7 मुद्दा दायर गरी 101 प्राकृतिक तथा कानूनी व्यक्तिहरूलाई प्रतिवादी बनाई 118 अर्बको दिगो दावी कायम गरिएको तथा विभिन्न सरकारी निकायमा आपसी लेनदेनमा संलग्न 467 बिचौलियालाई लिएर 170 मुद्दा दर्ता गरिएको विषयलाई सुशासन कायम गर्ने गरिएको मुख्य काम भनिएको छ सार्वजनिक गाड़ीमा सीसीटीभी जडान कार्य शुरू गरिएको शान्ति सुरक्षा जोखिममा रहेका मुख्य क्षेत्रलाई 4123 सीसीटीभी जडान गरिएको जानकारी गराइएको छ त्यस्तै सार्वजनिक खर्चलाई मितव्ययी बनाउने कार्य जारी राख्दै अनुत्पादक दोहोरो कार्यक्षेत्र र अनावश्यक भार सिर्जना गर्ने संरचना बोर्ड समिति तथा आयोजनाको कार्यविधि एकीकरण तथा पुनर्संरचनाको कामलाई तदारूकता दिने क्रममा 31 निकाय खारेजी 6 निकाय मर्जर 6 निकाय हस्तान्तरण र 18 निकायको पुनर्संरचनाको काम अगाडि बढ़ाएको पनि दावी गरिएको छ त्यसै सम्पत्ति छानबिन आयोगले 2062 यताका सार्वजनिक पद धारण गरेको राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको 11,000 भन्दा बढ़ीको सम्पत्ति विवरण र उजुरी संकलन गरेर वर्गीकरणको काम सम्पन्न गरी प्रारम्भिक विश्लेषणको काम जारी राखेको पनि मन्त्री पोखरेलले जानकारी गराउनु भएको छ 100 मा 70 बुदा सम्पन्न भएका 17 बुदामा 80% प्रगति र 13 बुदामा 60% वा कम प्रगतिको अवस्था छ आजका पत्र पत्रिकाले खबर छापेका छन् 100 काममा 87.2% सफलता सरकारको दावी शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ
3: यसरी कुनै पनि सरकारका लागि पहिलो 100 दिन कार्यशैली प्राथमिकता र नेतृत्वको दिशाको प्रारम्भिक परीक्षा मानिन्छ यही अवधिमा सरकारप्रतिको आशा विश्वास र शंकाले आकार लिन थाल्छन् समर्थकले सरकारको 100 दिनलाई परिवर्तनको शुरूआत भनेका छन् आलोचकले परिणाम भन्दा बढ़ी प्रचार भएको टिप्पणी गरेका छन् नवयुवाको नजरमा चाहिँ सरकारको 100 दिन कस्तो रह्यो त अब टिप्पणी अबको पालो
4: सरकारको 100 दिनलाई लिएर सबैका आफ्नै विश्लेषण र टिप्पणी छन् समर्थकहरू भन्छन् सरकारले 100 दिनमै परिवर्तनको आधार तयार गरेको छ आलोचकहरू भने लोकतान्त्रिक मूल्य कमजोर पार्दै शक्ति केन्द्रीकरणतर्फ सरकार अघि बढेको आरोप लगाउँछन् सरकारको 100 दिनलाई नवयुवाहरूले चाहिँ कसरी मूल्याङ्कन गर्छन् त जेएनजी मुभमेन्ट अलायन्सकी सदस्य मोनिका निरौला
5: हुतुटी देखिन्छ है रिजल्ट एकदम छिटो निकाल्नु भनेको त्यही हुतुटीबाट प्रेरित हुँदा भनेर विश्वास गर्दाखेरि चाहिँ त्यो एकदम सकारात्मक एकदम आशा लाग्दो पक्ष हो तर त्यही हुतुटी चाहिँ फेरि अब नकारात्मक रूपले हेर्दाखेरि चाहिँ त्यसले अलिकता अपरिपक्वता पो हो कि भन्ने पनि देखिन्छ यो जुन लोकतान्त्रिक प्रक्रिया भन्दा आफूलाई माथि राखेर कुनै पनि विधि प्रक्रिया नियमको चाहिँ आफूले अनुसरण गर्न नपर्ने भन्ने जुन एउटा प्रवृत्ति देखिएको छ त्यो चाहिँ पुरानो प्रवृत्तिको निरन्तरता हो।
4: सय दिनमा सरकारले प्रशासनिक सुधार, सेवा प्रवाह र नीतिगत परिवर्तनका केही प्रयास गरेको देखिन्छ, तर निर्णय प्रक्रिया, पारदर्शिता र शक्ति प्रयोगको शैली बारे पनि प्रश्न उत्तिकै उठेका छन्।
5: संसदमा गएर संसदका प्रतिनिधिहरूको चाहिँ जवाफ दिने प्रश्नको र विधिवत जवाफ दिने, किनभने त्यहाँ गएर तिमीले उभिएर चाहिँ ल भन के हो म दिइहाल्छु भन्ने टाइपको पाराले चाहिँ हुँदैन रहेछ नि त। कहाँ बोल्ने कहाँ नबोल्ने, त्यस्तो उद्घाटनमा नजानु भनेको एकदम राम्रो कुरा हो। उद्घाटनमा प्रधानमन्त्री गइरहन आवश्यक पनि छैन होइन, तर संसदमा गएर सांसदहरूको प्रश्नको जवाब जो चाहिँ जनताका प्रतिनिधि हुन् त्यस कारणले ती प्रतिनिधिहरूको जवाब दिनु भनेको जनताको प्रश्नको जवाब दिनु हो र त्यो जवाब चाहिँ प्रधानमन्त्रीले दिनै पर्छ।
4: कुनै पनि सरकारको सय दिन कार्यशैली र प्राथमिकताको प्रारम्भिक परीक्षा मात्रै हो। यो परीक्षामा सरकारले सबैलाई चित्त बुझ्ने खालको नतिजा दिन नसकेको नवयुवा प्रतिनिधिहरू समेत बताउँछन्। आउँदा दिनमा जनविश्वास बलियो बनाउन सरकार कसरी अगाडि बढ्नुपर्छ त फेरि जेन डी मुभमेन्ट अलायन्सकी सदस्य तथा नवयुवा प्रतिनिधि मोनिका निरौला
5: उहाँहरूले आफ्नो बोली व्यवहार आफ्नो चाहिँ काम पछ्याउन एकदम आवश्यक छ, किनभने हुतुतीले मात्रै सुत्दैन होइन, हुतुतीमा चाहिँ विचार पनि चाहिन्छ, त्यसमा अलिकति संयमता पनि चाहिन्छ, धैर्यता पनि चाहिन्छ, डिप्लोमेसी पनि चाहिन्छ, कुटनीतिक हुनु पनि आवश्यक छ। त्यही भएर विधि अन्तर्गत बसेर जिउ गर्न पाइन्छ, त्यो गर्दाखेरि पनि यो देशमा सुशासनकै सुशासन स्थापित हुन्छ। त्यही भएर ती व्यवहारहरू चाहिँ पछ्याउन एकदम आवश्यक छ।
2: फेरि पनि खबरकै सिलसिला, राष्ट्रपाको शक्तिशाली सरकारका पालामा पनि असारी विकासले नै निरन्तरता पाइरहेको छ। आर्थिक वर्ष सकिन दुई हप्ता पनि बाँकी छैन, शनिबार र आइतबार पनि सरकारी कार्यालयमा धमाधम विकास निर्माणका काम भइरहेका छन्। पुँजीगत अर्थात विकास खर्च बढाउन र भुक्तानीका कामले कर्मचारीलाई भ्याइ नभ्याइ छ। असारमा रगत गरिने विकास निर्माणलाई असारे झुरीले नै बगाउने र दिगो प्रतिफल नदिने भन्दै विज्ञहरूले वर्षौंदेखि असारे विकास रोक्नुपर्ने तर्क गरिरहेका चालू आर्थिक वर्षको समय अवधि सकिन 12 दिन पनि बाँकी छैन। यस वर्ष पनि सरकारको पुँजीगत खर्च भने निराशाजनक छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार असार 20 गते हिजोसम्म पुँजीगत खर्च 36.53% मात्र भएको छ। पुँजीगत तर्फ 4,07,88,80,00,00,00 रुपियाँ विनियोजन भएकोमा 1,04,90,94,00,00,00 खर्च भएको छ। पुँजीगत बजेट देशको विकास बजेट हो। पुँजीगतको तुलनामा चालू तर्फको खर्च भने निकै धेरै छ। चालू तर्फ विनियोजित कुल 11,08,98,00,00,00 मध्ये 10,53,45,00,00,00 खर्च भइसकेको छ। यो कुल बजेटको 84.72% हो। चालू आर्थिक वर्षमा सरकारको चालू तथा पुँजीगत गरी बजेटको कुल आकार 19,64,11,00,00,00 रुपियाँ रहेको हो। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्राध्यापक डाक्टर गोविन्दराज पोखरेलले सरकारको स्पष्ट नीति र योजना नहुँदा विकास निर्माणमा व्यतीति बढ्दै गएको टिप्पणी गर्नुभएको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर साटेको छ। काया कैरनमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: मोबाइल र प्रिन्टमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
7: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठुलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला। हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट। मिनी सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32%सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। सर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट
8: उपभोग गरी 2082 चैत्रमा शान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधासहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले 100 काममा 87% भन्दा धेरै सफलता प्राप्त गरेको सरकारको दावी, शक्तिशाली सरकारका पालामा पनि अचारी विकासलाई निरन्तरता, भुक्तानीको कामले कर्मचारीलाई भ्याइ नभ्याइ लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी खबर, क्यान्सरका बिरामीलाई किमोथेरापी दिँदा अत्यावश्यक सिक्स प्लाटिन औषधि र कुकुर लगायत जनावरले टोक्दा जति सक्दो छिटो लगाउनु पर्ने रेबिज विरूद्धको खोप देशभरका अस्पतालमा हाहाकार भएको छ। गएको जेठ 9 गतेदेखि नै चरम अभाव भएको सिक्स प्लाटिन पछिल्लो पटक असार 8 1200 घायल भुकाइए पनि बुधबारदेखि फेरि अभाव भएको हो। रेबिज विरूद्धको खोप पनि चेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सर्वारोग अस्पताल बाहेक कुनै पनि अस्पतालमा छैन। चेकुमा पनि 6000 घायल मात्रै छ। उपत्यका बाहिरका प्रादेशिक र जिल्ला अस्पतालमा रेबिज विरूद्धको खोप नभएपछि कुकुर बिरालो लगायत जनावरले टोकेका बिरामीको भीड़ चेकु अस्पतालमा लाग्ने गरेको छ। सीमित निजी अस्पतालले पनि यो खोप दिइरहेका छन्, तर सरकारले निशुल्क दिने रेबिज विरूद्धको खोपका लागि निजीले महँगो शुल्क लिने गरेका छन्। यसरी क्यान्सरका बिरामीलाई केमोथेरापी चढाउँदा अत्यावश्यक हुन्छ कार्बोप्लाटिन र सिक्स प्लाटिन औषधि, तर देशका सरकारी क्यान्सर अस्पतालमा अहिले सिक्स प्लाटिन चरम अभाव छ। 9 गतेदेखि नै हाहाकार भएको यो औषधि आयातकर्ताले असार 8 1200 घायल भित्राएका थिए, तर गएको बुधबारदेखि फेरि सकिएको स्वास्थ्य मन्त्रालय र औषधि आयातकर्ता बीचको मूल्यमा कुरा नमिल्दा आयात अन्यलमा परेको बताइएको छ। 2 हप्ता अघि संसदमा बोल्दै स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहताले कार्बोप्लाटिन, सिक्स प्लाटिन, रेबिज लगायतमा स्वचालित मूल्य लागू हुने बताउनु भएको थियो, तर यो स्वचालित मूल्य औषधि व्यवस्था विभागले स्वीकारेको छैन। स्वचालित मूल्यभन्दा फरक ढंगले खरिद गर्न नसकिने पक्षमा औषधि व्यवस्था विभाग छ, तर स्वचालित मूल्य लागू नहुने भए आयात गर्न नसकिने अडानमा आयातकर्ता छन्। जीवन रक्षक औषधिमा सरकारको व्यवस्था नयाँ पत्रिकामा खबर छ।
2: सरकारले भू उपयोग नियमावली 2079 तेस्रो पटक संशोधन गर्दै जग्गा वर्गीकरण नगरेका पालिकामा अस्थायी रूपमा चित्ताकारको बाटो खोलेको भए पनि तोकिएको अवधिभित्र वर्गीकरण पूरा नभए आउँदो साउन 1 गतेदेखि पुनः चित्ताकार रोकिने भएको छ। यो व्यवस्था सदाका लागि नभएर पालिकालाई वर्गीकरण सम्पन्न गर्न चालू आर्थिक वर्षको असार मसान्तसम्मको अन्तिम समय सीमा मात्र दिएको भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। यो अवधिभित्र पनि वर्गीकरण नगर्ने पालिकामा साउनदेखि स्वतः चित्ताकार रोकिने कानूनी व्यवस्था छ। देशभरका 753 पालिकामध्ये 340 मात्रै कृषि औद्योगिक लगायत 10 क्षेत्रमा जमीनको वर्गीकरण गरेका छन्। अझै पनि 413 पालिकाले जग्गा वर्गीकरण गरिसकेको छैन। भू उपयोग ऐन 2076 र नियमावली 2079 जारी भएका वर्गीकरण नगरेका पालिकामा चित्ताकाट गर्न पाइँदैन। पालिकाले जग्गाको वर्गीकरण गरिसकेपछि मात्रै चित्ताकाट गर्न पाइने व्यवस्था छ, तर पालिकाले जग्गाको वर्गीकरण नगर्दा पटक पटक चित्ताकाट रोकिएको छ। साथै पालिकालाई वर्गीकरण गर्नकै लागि सरकारले 3 पटक

0: उहाँले सीमा सुरक्षालाई प्रभावकारी बनाउन तथा प्रहरी संगठनको भौतिक पूर्वाधार सुदृढ़ गर्न सरकार प्रतिबद्ध रहेको समेत बताउनुभयो। काठमाडौँबाट बुद्ध एयरको नियमित उडान मार्फत बिहान झण्डै 11 बजे विराटनगर विमानस्थलमा अवतरण गर्नुभएका गृहमन्त्री गुरूङलाई सुरक्षा निकायका प्रमुखहरूले स्वागत गरे। विमानस्थलमै सुरक्षाकर्मीसँग छोटो प्रतिक्रिया दिँदै उहाँले धेरै प्रहरी कार्यालयका भवन जीर्ण अवस्थामा रहेको स्वीकार गर्दै बजेटको सीमितताका कारण निर्माण कार्यले अपेक्षित गति लिन नसकेको बताउनुभयो। त्यसपछि गृहमन्त्री गुरूङ जिल्ला प्रशासन कार्यालय मोरङ पुग्नु भएको थियो। त्यसै उहाँले प्रदेश प्रहरी कार्यालयबाट भारतबाट विराटनगर प्रवेशको मुख्य मार्ग रानीमा रहेको जोगबनी नाकातर्फ लाग्नुभयो। त्यहाँ उहाँले सीमा क्षेत्रमा अप्नाएको सुरक्षा व्यवस्था, आउट जाउटको अवस्था, निगरानी प्रणाली तथा सम्भावित चोरी तस्करी नियन्त्रणको उपायका बारेमा प्रत्यक्ष अवलोकन गर्नुभयो। सीमामा खटिएका सुरक्षाकर्मीसँग उहाँले अनौपचारिक छलफल गर्दै आवश्यक सुधारका विषयमा सुझाव समेत दिनुभएको छ। सीमादेखि ब्यारेकसम्म गृहमन्त्री गुरूङको अनुगमन शीर्षकको खबर अन्नपूर्ण कोषमा।
1: कायाका हिरणमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
3: 4 बजे भेटका लागि उज्यालोको अनुरोध।
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छान सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
4: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

अझै लिनुभएको छैन भने आज

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। सिन्धुपाल्चोकको एउटा गाउँमा हुर्किएका पदम गुरुङलाई 13 वर्षको हुँदा विद्यालय पुग्न हरेक दिन संघर्ष गर्नुपर्थ्यो। एकपटक वर्षामा भीषण बाढ़ीले काठे पुल बगाएपछि उहाँ र उहाँका साथीहरू 7 महिनासम्म विद्यालय जानबाट वञ्चित भए। त्यसपछि गाउँले तार तानेर त्यसमा काठको बाटो झुन्ड्याएर ट्विन बनाए। गुरुङले त्यही ट्विनमा झुन्डिँदै नदी पार गर्नुपर्थ्यो। उहाँका अनुसार हरेक पटक ट्विन प्रयोग गरे बापत शुल्क तिर्नुपर्दथ्यो। यात्रा निकै जोखिमपूर्ण थियो। छोराछोरी सुरक्षित घर फर्किन्छन् कि फर्किँदैनन् भन्ने चिन्ताले अभिभावकहरू हरेक दिन सिरोली रहन्थे। झण्डै 1 वर्षपछि त्यही ठाउँमा झोलुङ्गे पुल बन्यो। जोखिमपूर्ण ट्विनको यात्रा अन्त्य भयो र आवत जावत सहज बन्यो। 4 दशकपछि भने गुरुङको जीवनले अर्कै मोड लिएको छ। बाल्यकालमा विद्यालय जान नदी पार गर्न संघर्ष गरेका उहाँ अहिले विभिन्न देशमा पुल निर्माणका काममा योगदान गर्दै आउनु भएको छ। नेपालीले बनाउँदैछन् दर्जन देशहरूमा झोलुङ्गे पुल शीर्षकको खबर आजको कान्तिपुरमा।
0: अब विदेशको खबर। इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्त्येष्टिमा तेहरानमा लाखौं मानिसहरू सहभागी भएका छन्। 1 करोड़ भन्दा धेरै मानिस तथा 100 भन्दा बढ़ी देशका प्रतिनिधि उपस्थित हुने अपेक्षा गरिएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्त्येष्टिको अवधिमा अमेरिका इरानबीच सैन्य कार्यवाही नहुने र त्यसपछि वार्ता पुनः शुरू हुने बताउनु भएको छ। तर गाजा र दक्षिण लेबनानमा इजरायली आक्रमणबाट थप मानवीय क्षति भएको छ भने टर्कीले इजरायलमाथि अमेरिका ईरान समझदारी कमजोर पारने

0: गर्न आएको छ। अन्त्येष्टि जुलाई 9 अर्मेनीको प्रिय शहर मसहदमा समापन हुनेछ। गएको फेब्रुअरी 28 इजरायल र अमेरिकाले इरानमाथि गरेको हवाई आक्रमणमा 86 खामेनीको ज्यान गएको थियो। अमेरिका इजरायलको आक्रमणमा खामेनीको श्रीमती लगायत परिवारका अन्य सदस्यले पनि ज्यान गुमाएका थिए भने छोरा मुर्तजा घाइते हुनुभएको थियो। अहिले मुर्तजा खामेनी इरानको नयाँ सर्वोच्च नेता भन्नुभएको छ। खामेनीले आफ्नो कार्यकालमा इरानलाई अमेरिका विरोधी शक्तिका रूपमा स्थापित गर्दै हिजबुल्ला जस्ता समूह मार्फत क्षेत्रीय प्रभाव विस्तार गर्नुभएको थियो। खामेनीले 36 वर्षसम्म इरानको नेतृत्व गर्नुभएको थियो।
1: अब खेल खबर। फिफा विश्वकप फुटबलमा पाराग्वेलाई हराउँदै फ्रान्स र क्यानाडालाई हराउँदै मोरक्को अन्तिम 8 पुगेका छन्। आज बिहान भएको प्री क्वार्टर फाइनल खेलमा फ्रान्सले पाराग्वेलाई 1-0 हरायो। अमेरिकाको फिडा डेल्फिया रंगशालामा भएको खेलमा फ्रान्सका कप्तान केलेन एम्बापेले खेलको 70 मिनटमा पेनाल्टी मार्फत गरेको एकमात्र गोल नै निर्णायक बन्यो। त्यो गोलसँगै एम्बापेले विश्वकपमा 7 गोल समेत प्रयोग गरेका छन्। उनले अर्जेन्टिनाका लियोनल मेसीसँग बराबरी गरे। 18 पटक विश्वकप खेलिरहेको फ्रान्स 10 पटक क्वार्टर फाइनलमा पुगेको हो। यसै गैराती भएको खेलमा सह आयोजक क्यानाडालाई 3 गोलले हराउँदै मोरक्को क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको ह्युस्टन स्टेडियममा भएको खेलमा मोरक्का अजेद्दिन औनाहीले 2 तथा सुफियान रहिमीले 1 गोल गरेका छन्। 7 पटक विश्वकप खेलिरहेको मोरक्को 2 पटक क्वार्टर फाइनलमा पुगेको हो। साथै 2 पटक क्वार्टर फाइनल पुग्ने पहिलो अफ्रिकी टोली समेत बनेको छ। पहिलो पटक अन्तिम 16 पुगेको क्यानाडा भने हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ र प्रतियोगिताबाट बाहिरिने पहिलो आयोजक देश पनि बनेको छ।
0: विश्वकप फुटबलको खबरपछि देशभित्रको फुटबलको खबर। नेपाली फुटबल प्रेमीमा फिफा विश्वकपको बेग्लै रौनक र उत्साह छ, तर यही बेला अन्तर्राष्ट्रिय प्रतिबन्धको कालो बादल नेपाली फुटबलमाथि मडारिरहेको छ। यसले विश्वकपको उल्लासमा रमाइरहेका नेपाली फुटबल प्रेमीलाई निराश मात्र बनाएको छैन, प्रतिबन्ध लम्बी एक पुस्ताका खेलाड़ी नै पलायन हुने जोखिम देखिएको छ। अखिल नेपाल फुटबल संघ एन्फामाथि सरकारी निकाय राष्ट्रिय खेलकुद परिषद राखेपको हस्तक्षेपले उत्पन्न विवाद उत्कर्षमा पुगेपछि अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नेपाललाई अनिश्चितकालीन प्रतिबन्ध लगाएको हो। तेस्रो पक्षको हस्तक्षेपको कारण देखाउँदै फिफाले प्रतिबन्ध लगाएको हो। प्रतिबन्धका कारण लामो समयदेखि विवाद र आन्तरिक द्वन्द्वमा उल्झिएको नेपाली फुटबलको भविष्य अँध्यारो सुरुङमा फँसेको छ। फिफाको प्रतिबन्धले नेपाली फुटबल गतिविधि लगभग शून्यको स्थितिमा झरेको छ। नेपाली फुटबलका शुभचिन्तक मात्र नभएर खेलाड़ी पनि निराश छन्। नेपालको सबैभन्दा लोकप्रिय मध्येको खेल फुटबलमा देखिएको अन्योलबारे सरकार र तालुकदार निकाय शिक्षा तथा खेलकुद मन्त्रालय गम्भीर नदेखिएकोले सब चिन्ता बढ़ाएको छ। फुटबलमा एक पुस्ता खेलाड़ी नै पलायन हुने जोखिम शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। अब केही खबर संक्षेपमा। गैराती देशका सबैजसो ठाउँमा पानी परेको छ, कतै ठूलो वर्षा पनि भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै स्यान्जाम 144 मिलिमिटर वर्षा मापन भयो। अहिले भने वर्षा पश्चिम नेपालतर्फ केन्द्रित छ। दैलेखमा पछिल्लो 1 घण्टामा 40 मिलिमिटरसम्म पानी परेको छ। काठमाडौँ उपत्यकामा गैराती लगातार वर्षा भए पनि अहिले बिहान पानी पर्ने क्रम रोकिएको छ। त्यस्तै पूर्वी नेपालमा पनि पानी परेको छैन। देशभर मनसुनी प्रणाली सक्रिय रहेकोले आज र भोलि विभिन्न प्रदेशमा हल्का मध्यम र ठूलो पानी पर्ने मौसम पूर्वा अनुमान महाशाखाले जनाएको छ। आज दिउँसो गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा तराई एक दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। आज राति सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई एक दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने सम्भावना रहेकोले नदीनाला आसपास र पहिरोको जोखिम भएका ठाउँमा सतर्कता अपनाउन समेत आग्रह गरिएको छ।
1: सशस्त्र प्रहरी बलले सञ्चालन गरेको किर्तिपुरमा रहेको विद्यालयमा 11 करोड़ हिनामिना गरेको आरोपमा इन्स्पेक्टर सहित 2 पक्राउ परेका छन्। लेखा अधिकृत रहेकी इन्स्पेक्टर कल्पना गुरूङ र उहाँका साथी लीला लामालाई काठमाडौँ प्रहरीले हिजो पक्राउ गरेको खबर नयाँ पत्रिकामा।
0: सामाजिक सञ्जाल र डिजिटल माध्यम मार्फत गरिने विज्ञापनलाई औपचारिक नियमनको दायरामा ल्याउने गरी सरकारले राष्ट्रिय विज्ञापन नीति 2082 जारी गरेको छ। मन्त्री परिषद बैठकले बिहिबार स्वीकृत गरेको नीतिले एआई डिप फेक इन्फ्लुएन्सर मार्केटिङ र स्पन्स कन्टेन्ट जस्ता आधुनिक प्रविधिको चुनौतीलाई नियमनको दायरामा ल्याएको छ।
1: सरकारले स्मार्ट लाइसेन्स छपाईलाई तीव्रता दिएको छ। विगत लामो समयदेखि नागरिकले आवेदन दिएर छपाई हुन नसकेको 29 लाख खानमध्ये 23 लाख खान स्मार्ट लाइसेन्सको छपाई सकिएको हो।
0: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली प्राणले आउँदो 3 वर्षभित्र गर्ने कामलाई समेटेर 50 बुझे कार्ययोजना पारित गरेको छ। मोहन कुमार डाँगी नेतृत्वमा आएपछि बसेको दोस्रो बैठकले कार्ययोजना पारित गर्ने निर्णय गरेको खबर कारोबार दैनिकले छापेको छ।
1: कांग्रेसभित्रको आन्तरिक विवाद र विपक्षी दलको अवरोधका बीच बागमती प्रदेश सरकारको बजेट पारित भएको छ। हिजो बसेको बागमती प्रदेश सभाको बैठकले आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रस्तुत गरेको 1,93,000,00,000 33 लाख रुपियाँको बजेट बहुमतबाट पारित भएको हो।
0: काया कैरनमा अब पालो उखानको
1: भेद रहे आँगा पलाउ।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: एक्से काममा 87% भन्दा धेरै सफलता प्राप्त गरेको सरकारको दावी। शक्तिशाली सरकारका पालामा पनि असार विकासलाई निरन्तरता। भुक्तानीको कामले कर्मचारीलाई भेटै नभए।
0: जीवन रक्षक औषधिमा सरकारको व्यवस्था। क्यान्सरको औषधि र रेबिज विरूद्धको खोप हाहाकार।
1: अहिलेसम्म 340 पालिकाले मात्रै गरे जग्गाको वर्गीकरण। साउनदेखि किताकाट फेरि रोकिँदै।
0: इरानका पूर्व सर्वोच्च नेता खामेनीको अन्त्येष्टिमा लाखौं मानिस सहभागी। 100 भन्दा बढी देशका प्रतिनिधि उपस्थित हुने अपेक्षा।
1: र विश्वकप फुटबलमा पाराग्वेलाई हराउँदै फ्रान्स र क्यानाडालाई हराउँदै मोरक्को अन्तिम 8मा।
0: र अन्तिममा आजको कार्टुन झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको अहिले ग्लोबल सेवा सञ्चालनबारे भइरहेका तर्क वितर्क र सहजता असहजतासँग यो कार्टुन सम्बन्धित छ। यहाँ दुईजना साथ श्रीमान श्रीमती कहीँ कतै जाँदैछन्। नजिकै एउटा बस स्टपमा ग्लोबल सेवा आइपुगेको छ। उनीहरू बस चढ्नै लागेका बेला सहचालक जस्ता देखिने व्यक्तिले पुरूषलाई धकेल्दै भन्दैछन्, महिला होइन महिला मात्र। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: समर्थ सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: कर्णालीमा खसेको फोर्स गाडीको खोजीमा राज्यका सबै सुरक्षा संयन्त्र परिचालित, चारजनाको अवस्था अझै अज्ञात।
1: पीड़ितको न्यायमा पहुँच सुनिश्चित गर्न लैंगिक हिंसा निवारण कोष प्रभावकारी बनाउन सरकारवालाको माग। हिंसा न्यूनीकरणमा सबै पक्षको सहकार्य आवश्यक।
0: बजेट विनियोजन नभएपछि बाँकेमा निर्माणाधीन वन मध्ये 38 खानेपानी आयोजना अधुरै, केही आयोजना भने सम्पन्न हुने अवस्थामा।
1: र फ्रान्स र मोरक्को फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश, दोस्रो कर्णाली प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा सुर्खेत च्याम्पियन बन्न सफल। हिमाल पहाड तराई जोड्छौं सबैलाई बिहानको भेरी खबरबाट टेकराज केसी र केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि अनि जाजरकोटको रेडियो हाम्रो पाइला, यसै गरी बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। गत बिहिबार सुर्खेतदेखि कालीकोट जाने फोर्स गाडी दैलेखको साङ्गे तडामा कर्णाली नदीमा खसी बेपत्ता भएकाहरूको खोजी गर्न प्रहरीले सम्पूर्ण शक्ति परिचालन गरेको जनाएको छ। सुर्खेत सहित चितवनको कुरिनटारबाट आएको गोताखोर सहितको ड्रोन क्यामेरा र नेपाली सेनाको हेलिकप्टरबाट नदीमा बेपत्ता भएका यात्रु तथा गाड़ीको खोजी भइरहेको हो। घटनाबारे कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले पत्रकार सम्मेलन गरी उद्धारका लागि घटनाको दिन बिहिबार 45 जनाको सुरक्षाकर्मीको टोली परिचालन भएको बताएको छ। यस्तै हिजो पनि हेलिकप्टर, ड्रोन क्यामेरा र गोताखोर सहित 25 जनाको टोली परिचालन गरिएको जनाइएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी जयराज सापकोटाले नदीमा गोताखोरको टोली खटाइएको छ भने माथिबाट नेपाली सेनाको हेलिकप्टरबाट खोजी भइरहेको जानकारी दिनुभएको छ।
2: वर्षाको कारण कर्णाली नदीमा पानीको सतह बढेको छ, होइन, हाई करेन्ट छ त्यसको। यता हाम्रोतिरबाट त्यो ठाउँमा पुग्नलाई कठिन छ, भिड छ, जुन ठाउँमा दुर्घटना भएर नदी छ, फेरि हाम्रो यता हाम्रो कर्णाली प्रदेशतिरको भित्तामै चाहिँ नदी जोडिएको छ। भङ्गालो सबै त्यहीँ एकीकृत छ, फेरि छरिएको छैन त्यो नदी, सबै यस्तो बाङ्गो बाङ्गो भएर आएर तिनीहरू चाहिँ एकै ठाउँमा बगेको छ। त्यो धेरै गहिरो छ भन्ने त्यहाँ स्थानीयको भनाइअनुसार चाहिँ त्यहाँ धेरै गहिरो छ, करेन्ट प्रवाहहरू अत्यधिक छ र बालुवा मिसावट अत्यधिक छ, जसले गर्दाखेरि त्यहाँभित्र जानलाई कठिन लगभग कठिनै छ, है। गोताखोर टोलीले पनि त्यस्तो अवस्था जान सकिँदैन भन्ने कुरा उनीहरूले आफ्नो समस्या बताएको। धमिलो भएकोले नदीभित्र खोतलामा समस्या चाहिँ गोताखोरलाई कठिनै भएको छ। अब अपनाउनु पर्ने रणनीति के छ त खोज विभागमा भन्दाखेरि सम्भावित स्थानमा गोताखोरद्वारा खोजी कार्य जारी राख्ने जुन हामीले गरिराखेका छौँ।
0: मुन्ना बिन्द्रासेनी नगरपालिकाको वडा नम्बर 7 साङ्गे तडा सहित सुर्खेत बर्दियाको सिमानासम्म हेलिकप्टरबाट खोजी भइरहेको उहाँले बताउनुभयो। यसै गरी फोर्स गाडीमा बसेका यात्रुको संख्या पनि करिब करिब अन्तिम टुङ्गो लागेको छ। सुर्खेत बस पार्कबाट चालक र सहचालकका साथै 3 अन्य यात्रु गरी 5 रहेको पुष्टि भएको र बीचमा अन्य यात्रुहरू रहेको सूचना कतैबाट प्राप्त हुन नसकेको हुँदा फोर्स गाडीमा 5 मात्र यात्रु रहेको देखिएको डीआईजी सापकोटाले बताउनुभयो। गाडी चालक सुर्खेत पञ्चपुरी नगरपालिका 8 माझी गाउँका तुलाराम सुवेदी र सहचालक त्यही ठाउँका रामप्रसाद सुवेदीका साथै अन्य यात्रु कालीकोट पचाल झरना गाउँपालिका 9 कालीकोटका जेखे तिरुवा, त्यही ठाउँकै मेखे तिरुवा र राजकोट नगरपालिका 2 कालीकोटका सिर्जना खड्का फोर्स गाडीमा रहेको जनाइएको छ। जेखे तिरुवा दुर्घटनाका क्रममा गाडीबाट खसेर अचेत अवस्थामा फेला परेको, उपचार गर्न लैजाँदै गर्दा दैलेखको दुल्लुमा मृत्यु भएको थियो। अन्य यात्रु बेपत्ता छन् भने चालक र सहचालक सुवेदी सहदर दाजुभाइ भएको प्रहरीले जनाएको छ।
1: यस्तै प्रहरीले जनपद प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको अत्याधुनिक उपकरण सहितको खोजी कार्य जारी राखे पनि अहिलेसम्म कुनै अत्तोपत्तो लाउन नसकेको पनि डीआईजी सापकोटाले बताउनु भएको छ। उहाँले बेपत्ता यात्रु फेला नपर्ने बेलासम्म खोजी जारी राख्ने बताउनु भएको छ। दुर्घटनास्थल भिरालो, कर्णाली नदीको बहाव बढ़ी भएको र धमिलो हुँदा खोजी कार्यमा चुनौती थपिएको उहाँको भनाइ छ। गत बिहिबार बिहान करिब 11:30 सुर्खेतदेखि कालीकोट हिँडेको कर्णाली प्रदेश 02001X10-15 नम्बरको फोर्स गाडी दैलेखको चामुण्डा बिन्द्रासेनी नगरपालिका 7 कर्णाली नदीमा खसेको हो।
0: पीड़ितको न्यायमा पहुँच सुनिश्चित गर्न लैंगिक हिंसा निवारण कोषलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्। वीरेन्द्रनगरमा आयोजित लैंगिक हिंसा निवारण कोषको प्रभावकारी कार्यान्वयन छलफलमा कोषको उद्देश्य अनुसार सेवा प्रवाह सञ्चालन गर्नुपर्नेमा जोड़ दिइएको हो। सहभागीहरूले पीड़ित मैत्री सेवा प्रणाली निर्माण गर्दै न्यायमा पहुँच विस्तार गर्न सबै पक्षको प्रतिबद्धता आवश्यक रहेको औल्याएका छन्। वास्तविक पीड़ितले न्याय पाउनुपर्ने आय आर्जनमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने उनीहरूको माग छ। इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले अवधारणा पत्र प्रस्तुत गर्दै संविधानले समानता मानव मर्यादा र हिंसामुक्त जीवनको अधिकार सुनिश्चित गरे पनि व्यवहारमा लैंगिक हिंसा अझै चुनौतीका रूपमा रहेको उल्लेख गर्नुभएको छ। घरेलु हिंसा यौन हिंसा बाल विवाह लगायतका घटनाबाट प्रभावित पीड़ितहरूले न्यायिक प्रक्रिया आर्थिक अभाव सामाजिक दबाव तथा मनोसामाजिक समस्याका कारण न्यायमा सहज पहुँच पाउन नसकेको औल्याइएको छ। नेपाल सरकारद्वारा सञ्चालित गरिएको लैंगिक हिंसा निवारण कोषको व्यवस्था भए पनि स्थानीय तहमा यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको तथ्य प्रस्तुत गरिएको छ। अधिकांश पीड़ितहरू कोषको अस्तित्वबारे अनभिज्ञ रहनु सम्बन्धित निकायबीच समन्वयको कमी बजेट परिचालनमा जटिलता तथा स्पष्ट कार्यविधिको अभाव प्रमुख समस्या रहेको बताइएको छ। छलफलमा सहभागीहरूले पीड़ितलाई तत्काल राहत सुरक्षित आवास स्वास्थ्य उपचार र कानूनी सहायता र मनोसामाजिक परामर्श जस्ता सेवा प्रभावकारी रूपमा उपलब्ध गराउन कोषलाई सुदृढ बनाउनु पर्नेमा जोड़ दिएका छन्। यस्तै स्थानीय सरकार प्रहरी न्यायिक समिति स्वास्थ्य संस्था र नागरिक समाजबीच समन्वय र सहकार्य बढ़ाउनु पर्ने आवश्यकता औल्याइएको छ।
1: यस्तै कार्यक्रममा नगर प्रमुख मनमाया ढकालले वीरेन्द्रनगरलाई हिंसा मुक्त शहर बनाइने बताउनु भएको छ। उहाँले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई लैंगिक हिंसा मुक्त सुरक्षित र न्यायमा सबैको पहुँच भएको शहरका रूपमा विकास गर्ने प्रतिबद्धता पनि जनाउनु भएको छ। नगर प्रमुख ढकालले हिंसामा परेका कुनै पनि नागरिकलाई एक्लो महसुस हुन नदिने र कानूनी उपचारदेखि राहत तथा पुनस्थापनासम्म स्थानीय सरकार साथमा रहने बताउनु भएको छ। उहाँले पीड़ितको न्यायमा पहुँचका लागि नगरपालिकाकै लैंगिक हिंसा निवारणको सञ्चालनमा ल्याएको भन्दै यसलाई प्रभावकारी कार्यान्वयन गर्दै लैजाने बताउनु भएको छ। कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग सुर्खेतका प्रमुख रमेश थापाले पीड़ितलाई न्याय दिलाउनु पर्ने भन्दै सबैभन्दा पहिलो दायित्व यसैमा रहने बताउनु भएको छ। उहाँले लैंगिक हिंसा न्यूनीकरण अहिले राष्ट्रिय मानव अधिकार आयोग सरकार स्थानीय तह र सम्पूर्ण समाजको साझा सरोकार बनेको भन्दै नागरिकलाई सहज हुने गरी स्थानीय सरकारले सेवा प्रवाह गर्नुपर्ने औल्याउनु भएको छ। यस्तै नागरिक समाजका संयोजक पिताम्बर ढकालले कर्णालीका सबै समुदायको साझा बसोबास रहेको वीरेन्द्रनगरमा हिंसा न्यूनीकरणका लागि उपलब्ध सबै स्रोत र संयन्त्रलाई एकीकृत गर्नुपर्ने जोड़ दिनुभएको छ। उहाँले हिंसा न्यूनीकरण एकल प्रयासबाट सम्भव नभएको भन्दै यसमा सबैको सहयोग आवश्यक रहेको औल्याउनु भएको छ। भोली खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो विश्राम।
3: वन डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
4: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआत सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
5: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
6: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोत को विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
5: डढेलोले वन्यजन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
4: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
6: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
5: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीँ कतै वन डढिलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन, नजिकको वन कार्यालय वा सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढिलो नियन्त्रण कार्यमा जुटौं जुटाउँ। वनमा डढिलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 को दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 सम्म जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउं। आगलागीबाट आफू पनि बचौं, अरूलाई पनि बचाउँ।
4: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084-420-156।
7: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन्, थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
8: तपाईँ मात्रै चुरोट, स्फूर्ति, गाँजा, फुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको स्फूर्ति, फुकार, सेम्बहार, गाँजा, चुरोट खाई दीर्घ रोगी, कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
7: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ, सफा वातावरणको सृजना गरौं।
9: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
10: गर्जन छ सधैँ बाघ झै, रेडियो टाइगर 99.2 MHz।
11: सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन SA, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
12: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत, सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
11: सूचना, वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
12: कान जाँच शिविर हुने सम्बन्धी सूचना,
13: यही असार 27 गते शनिबारको दिन सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सुधार केन्द्र फुलटेक्रा नेपालगंजमा कार्यरत नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
12: हाम्रा सेवाहरू, कान पाक्ने जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुपथ मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने र अपरेशन गर्नुपर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक्रा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
13: थप जानकारी र नाम दर्ताको लागि आस्था पोलि

0: तपाईँले सबैको मन छुने रेडियो रेडियो भेरीसँगै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि जाजरकोटको रेडियो हाम्रो पाइला यसै गरी बर्दियाको रेडियो टाइगर सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ। यतिन्जेला हामीले कर्णालीमा खसेको फोर्स गाड़ीको खोजीमा राज्यका सबै सुरक्षा संयन्त्र परिचालन चारजनाको अवस्था अझै अज्ञात पीड़ितको न्यायमा पहुँच सुनिश्चित गर्न लैंगिक हिंसा निवारण कोष प्रभावकारी बनाउन माग लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर मुगु र हुम्ला जोड्ने कर्णाली नदीमाथिको दोमुख पक्की पुलको काम निर्माणको सम्झौता भएको पाँच वर्षसम्म पनि शुरू नभएपछि कार्यवाही प्रक्रिया थालिएको छ। जिल्ला पूर्वाधार विकास कार्यालय मुगुका प्रमुख कृष्ण चापागाईले सम्झौता अनुसार निर्माण सकिनुपर्ने समय घर्किसक्दा पनि काम नभएपछि कार्यवाही प्रक्रिया अघि बढ़ाइएको बताउनुभयो। अहिले कम्पनीसँग 15 दिनभित्रै स्पष्टीकरण पेश गर्न सार्वजनिक सूचना जारी गरिएको छ। तोकिएको अवधिभित्र सन्तोषजनक जवाब नआए ठेक्का तोडेर प्रचलित कानून बमोजिममा आवश्यक कार्यवाही गरिने कार्यालयले जनाएको छ। 14 मंसिर 2078 15,93,00,000 रूपियाँ लागतमा पुल निर्माणको लागि श्री मृत सञ्जीवनी सेवा प्रणाली हेटौडालले ठेक्का लिएको थियो। सम्झौता अनुसार 2083 जेठ 30 गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि हालसम्म पनि पुलको भौतिक प्रगति शून्य रहेको छ। दोमुख पुल निर्माणमा भएको चरम ढिलासुस्ती अनियमितता तथा जिम्मेवार निकायको लापरवाही विरूद्ध मुगुका युवाहरूले खबरदारी अभियान पनि थालेका छन्। अभियन्ताकै दबावका कारण जिल्ला पूर्वाधार विकास कार्यालयले ठेकेदार कम्पनीमाथि कार्यवाही प्रक्रिया अघि बढ़ाएको उनीहरूको दावी छ। यसैबीच स्वरू गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटमा दोमुख क्षेत्रमा स्थायी पुल निर्माण नहुँदासम्म आवाजावत सहज बनाउन बेली ब्रिज निर्माणका लागि 1 करोड़ रूपियाँ विनियोजन गरेको छ। दोमुख पुल निर्माण नहुँदा मुगु र हुम्लाका बासिन्दा लामो समयदेखि मर्कामा पर्दै आएका छन्।
0: कर्णालीका उदीयमान सर्जक सिर्जु शाहको उपन्यास बैकनीको गृह विमोचन आज सुर्खेतको वृन्दावनमा हुने भएको छ। मध्यपश्चिम विश्वविद्यालयको सभा हलमा दिउँसो 3 बजे गृह विमोचन गरिने लेखक शाहले जानकारी दिनुभएको छ। डाक्टर नवराज केसी र प्रेम प्रकाश मल्लले पुस्तकको समीक्षा गर्नुहुनेछ भने विश्लेषक रविन्द्र मिश्र वक्ताका रूपमा रहनु भएको छ। कर्णालीको ग्रामीण जनजीवन र यहाँको नारीले भोग्नु परेको संघर्षमा उपन्यास केन्द्रित रहेको शाहले बताउनु भएको छ। केही दिन अघि काठमाण्डुमा भएको पहिलो विमोचनमा यो उपन्यासले निकै प्रशंसा पाएको छ। उपन्यासको भूमिका लेखक समेत रहनुभएका साहित्यकार कृष्ण धरावासीले कृतिले कर्णालीका महिलाले भोगेका पीड़ा र संघर्षलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको बताउनु भएको छ। उहाँले बैतनीले कर्णालीलाई नयाँ दृष्टिकोणबाट चिनाउन सक्ने भन्दै शाहको पहिलो कृति भए पनि लेखन शैली भाषा र कथावस्तुका दृष्टिकोणले उपन्यास सशक्त रहेको टिप्पणी गर्नुभएको छ। यस्तै समालोचक उमा सुवेदीले उपन्यासमा कल्पना र यथार्थ बीचको सन्तुलन कायम गरिएको बताउँदै महिला केन्द्रित कथाले संघर्षका नयाँ आयाम उजागर गरेको उल्लेख गर्नुभएको छ। उहाँले नीति निर्माण तहमा रहेका व्यक्तिहरूले समेत यो कृति अध्ययन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। लेखक शाहले जागिरे जीवनका क्रममा भेटिएका महिलाहरूको वास्तविक अवस्था र संघर्षबाट प्रभावित भएर उपन्यास लेख्ने प्रेरणा पाएको बताउनु भएको छ। समाजमा महिलाहरूले अझै भोगी रहेका चुनौती र संघर्षलाई कृति मार्फत उजागर गर्ने प्रयास गरिएको पनि उहाँले बताउनु भएको छ। उपन्यास अक्षर आगन प्रकाशन गृहले प्रकाशित गरेको छ। लेखक शाहका केही गीत गजल पनि यस अघि नै सार्वजनिक भइसकेका छन्।
1: 2 दिनमा लाप्चा पुगेर मानसरोवर कैलाशको दर्शन गर्न सकिने भएकाले आन्तरिक पर्यटकको चाप बढ्दै गएको बताइएको छ। हुम्लामा 2 दिन विदा भएपछि आन्तरिक मानसरोवर कैलाशको दर्शन गर्न जाने पर्यटकहरू बढ्दै गएका हुन्। लाप्चा यात्राका क्रममा पहिलो दिन ताक्सी वा तुमलिङमा बास बस्ने र दोस्रो दिन बिहान करिब 2.5 घण्टाको यात्रा गरेर लाप्चा पुगेर मानसरोवर कैलाशको दर्शन गरी त्यही दिन सिमकोट फर्किन सकिन्छ। यसअघि चौरी गोठमा बास बस्नुपर्ने अवस्था हटेको स्थानीयले बताएका छन्। लाप्चा पुग्ने पर्यटकमा भारतबाट पैदल मार्ग हुँदै आउने भारतीय पर्यटकसँगै नेपालका काठमाडौँ पोखरा चितौन र विराटनगर लगायत स्थानबाट आउने आन्तरिक पर्यटक पनि रहेको जनाइएको छ।
0: बाँकेमा निर्माणाधीन मध्ये 38 वटा खानेपानी आयोजना चालु आर्थिक वर्षको अन्त्यसम्म पनि बजेट विनियोजन नभएपछि अधुरै रहेका छन्। खानेपानी तथा सरसफाई कार्यालय बाँकेका इन्जिनियर गोपाल शर्माले असार 3 सातासम्म सशर्त आयोजनाका लागि बजेट उपलब्ध नहुँदा योजना अल्पत्रै रहेको बताउनु भएको छ। शर्माले

0: उनीहरू आयोजनाको काम अघि बढाउन बारम्बार कार्यालय आउने गरे पनि बजेट नभएपछि कार्यालयबाट काम अघि बढ्न नसकेको पनि बताउनु भएको छ। संघीय सशर्त अनुदान निर्माण भइरहेका सबै 38 आयोजनाका लागि चालू आर्थिक वर्षमा बजेट कटौती गरिएको छ। विगतमा नियमित बजेट विनियोजन भई काम क्रमागत रूपमा हुँदै आएका योजनामा बजेट नभएपछि कतिपय सम्पन्न हुने अवस्थामा पुगेका योजना समेत अल्पत्र अवस्थामा रहेका छन्। संघीय बजेट रोकिएका योजनाहरू मध्ये कतिपय सम्पन्न हुने अवस्थामा भए पनि बजेट कटौतीमा परेपछि छिटो भन्दा छिटो आम नागरिकलाई खानेपानी वितरण गर्ने कार्य पनि पछि धकलिने भएको बताइएको छ। सीतापुर खानेपानी आयोजना, उड्रापुर खानेपानी आयोजना, सोनपुर खानेपानी आयोजना, रनियापुर खानेपानी आयोजना लगायतका केही आयोजना सम्पन्न हुने अवस्थामा रहेको पनि कार्यालयले जनाएको छ। यसै गरी थोरै लगानीमा सम्पन्न हुने चरणमा रहेका टिटिहिरिया वनकटुवा सुधार विस्तार लगायतका आयोजना पनि बजेट कटौतीमा परेको छ। बाँकेको चालू आर्थिक वर्षमा प्रदेश सरकार अन्तर्गत 44 आयोजना निर्माण भइरहेका छन्। भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो विश्राम।
1: के तपाईलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
2: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
3: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
1: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
3: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुङ सक्ता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
1: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081534328। फेरि सुन्नुहोस् है, 98480 27590।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ, भाग छैन।
5: चेकुवा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत, सम्पर्क नम्बर 97670-71284 र 97490-60840।
6: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
7: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
7: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-51960, 98-481-3636 र 98-488-9066।
8: सूचना
5: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
8: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र ढुँडा मुन्डा फिर्पा जोर्ने प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
5: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
9: रेडियो भेरी एफएम 98.6 / 2.7 मेगाहर्ट्ज।
0: तपाईँले सबैको मन सुने रेडियो रेडियो भेरीसँगै विभिन्न एफएम रेडियोमा पनि हामीलाई सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरो लगायतका खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। बाँकी खबरमा सिधै खेल खबर। फ्रान्स र मोरक्को फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेका छन्। फ्रान्स पाराग्वेलाई हराउँदै र मोरक्कोले क्यानाडालाई हराउँदै अन्तिम 8 ठाउँ पक्का गरेका हुन्। आज बिहान भएको प्री क्वार्टरमा फ्रान्सले पाराग्वेमाथि 1-0 संघर्षपूर्ण जित दर्ता गर्यो। अमेरिकाको फिलाडेल्फिया रंगशालामा भएको खेलमा फ्रान्सका कप्तान किलियन एम्बापेले खेलको 70 मिनटमा पेनाल्टी मार्फत गरेको एकमात्र गोल नै निर्णायक बन्यो। यो गोलसँगै एम्बापेले विश्वकप फुटबलमा 7 गोल गर्दै अर्जेन्टिनाका लियोनेल मेस्सीसँग बराबरी गर्नुभएको छ। 2 असिस्ट समेत गर्नुभएका एम्बापेले मेस्सीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लनु भएको छ। 18 पटक विश्वकप खेलिरहेको फ्रान्स 10 पटक क्वार्टर फाइनलमा प्रवेश गरेको छ। यस्तै गैराती भएको खेलमा सहायक क्यानाडालाई 3 गोलले हराउँदै मोरक्को पनि क्वार्टर फाइनलमा प्रवेश गरेको छ। प्रतियोगिता अन्तर्गत आज मध्यराति 2:15 ब्राजिल र नर्वे बीच खेल हुनेछ।
5: नेपाल चर्चित पूर्व राष्ट्रिय खेलाड़ीहरू बीच मैत्रीपूर्ण खेल हुने भएको छ। अखिल नेपाल फुटबल संघका पूर्व अध्यक्ष एवं पूर्व राष्ट्रिय खेलाड़ी गणेश थापा, पूर्व राष्ट्रिय खेलाड़ीहरू उपेन्द्र मानसिंह, अनिल गुरूङ, बालगोपाल महर्जन, सागर थापा, हरि खड्का जस्ता चर्चित खेलाड़ी र कर्णाली प्रदेशका पूर्व राष्ट्रिय खेलाड़ीहरू बीच आगामी शनिबार असार 27 गते दिउँसो मैत्रीपूर्ण खेल हुने भएको हो। सुर्खेत स्थित ग्रीनल्याण्ड फुटबल एकाडेमी र ह्युमन राइट सोसाइटीले हिजो पत्रकार सम्मेलन गरी आगामी शनिबार नेपाल लेन्डेज लेजेण्ड भर्सेज कर्णाली लेजेण्ड भेटरान कप फुटबल खेल हुने जनाएको हो। एकाडेमीका अध्यक्ष शशि केसीले पहिलो पटक कर्णालीको सुर्खेतमा नेपालका चर्चित पूर्व राष्ट्रिय खेलाड़ीहरूको जमघट हुन लागेको बताउनुभयो। कर्णालीमा फुटबल खेल प्रतिको माया र प्रोत्साहन गर्न, नेपाली प्रतिभालाई पहिचान गर्न, पूर्व राष्ट्रिय खेलाड़ीहरूको सम्मान गर्नका लागि नेपालकै गौरव गर्न लायक कर्णाली रंगशालाको प्रचार प्रसारमा योगदान दिन पूर्व राष्ट्रिय खेलाड़ीहरू बीच मैत्रीपूर्ण खेल गराउन लागेको जानकारी उहाँले गराउनुभयो। यस्तै यो खेलले कर्णाली प्रदेशमा हुने 10 राष्ट्रिय खेलकुद प्रतियोगितालाई समेत दबाव दिने विश्वास गरिएको छ। खेलका लागि करिब 25 लाख रूपियाँ लाग्ने अनुमान गर्दै अध्यक्ष केसीले त्यो सबै एकाडेमीले बेहोर्ने जानकारी दिनुभयो। कर्णाली प्रदेश खेलकुद विकास परिषदले केही सहयोग गर्ने आश्वासन दिएको भन्दै अन्य कुनै सरकारी निकायबाट सहयोग नभएको उहाँको भनाइ छ। पूर्व राष्ट्रिय खेलाड़ीहरूसँग हुने मैत्रीपूर्ण खेलमा कर्णालीका तर्फबाट राष्ट्रिय खेलाड़ी रोहित चन्द, कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव रविन्द्र चन्द, पूर्व राष्ट्रिय खेलाड़ीहरू नवीन भण्डारी, जनक रावल, जनक थापा, नारायण कोइराला, ऋषि गिरी, ललित बसेल लगायतले मैत्रीपूर्ण खेल खेल्ने जानकारी ग्रीनल्याण्ड फुटबल एकाडेमीका अध्यक्ष केसीले गराउनु भएको छ।
0: र सुर्खेत जिल्ला दोस्रो कर्णाली प्रदेश स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगितामा च्याम्पियन बनेको छ। प्रतियोगितामा 28 तौल समूहमा प्रतिस्पर्धा भएकोमा कर्णाली प्रदेशका 10 जिल्लाका खेलाड़ी सहभागी रहेका थिए। सुर्खेतले 10-0 जित्दै पहिलो स्थान प्राप्त गर्यो भने सल्यानले 7-0 सहित दोस्रो हुँदा दैलेखका 4-0 सहित दैलेख तेस्रो स्थानमा रहेको छ। प्रतियोगितामा 3 महिनाको सुत्केरी सुर्खेतको भेरी गंगाका 20 वर्षीय भूमिका राजीले पनि 50 केजी तलसम्ममा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जित्नु भएको छ। कर्णाली प्रदेशको केन्द्र वृन्दरमा अहिले प्रदेश स्तरीय खेलकुद अन्तर्गत विभिन्न खेलकुद प्रतियोगिताहरू सञ्चालन भइरहेका छन्। खेल खबर सँगै अहिलेलाई बिहानको भेरी खबर सकियो। बिदा हुन अघि अहिलेसम्मका मुख्य खबर फेरि एकपटक।
5: कर्णालीमा फँसेको फोर्स गाड़ीको खोजीमा राज्यका सबै सुरक्षा संयन्त्र परिचालित, चारजनाको अवस्था अझै अज्ञात।
0: पीड़ितको न्यायमा पहुँच सुनिश्चित गर्न लैंगिक हिंसा निवारण कोषलाई प्रभावकारी बनाउन सरकारवालाको माग। हिंसा न्यूनीकरणमा सबै पक्षको सहकार्य आवश्यक।
5: बजेट विनियोजन नभएपछि बाँकेमा निर्माणाधीन मध्ये 38 खानेपानी आयोजना अधुरै, केही आयोजना भने सम्पन्न हुने अवस्थामा।
0: र फ्रान्स र मोरक्को फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश। दोस्रो कर्णाली प्रदेश स्तरीय तेक्वान्डो प्रतियोगितामा सुर्खेत च्याम्पियन बन्न सफल। हस्तारीलाई बिहानको भेरी खबर सकियो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै टेकराज केसी र केशव ढकाल विदा हुन्छ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
10: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
11: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
12: विजय सुनचाँदी पसलमा नै किन नि? त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत भिना रचाइनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर च्यानल सुनार, विजय सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 98 83 68 58। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो। राजवंशी मेडिकल हल भुरी गाउँमा तपाईँहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू, गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा, जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98 580 25 002 र 98 20 43 41 61।
13: असौ साल त ढुक्क नारे बल्ली
14: हा त पोर्सालिक बात सम्झोट आम्मिन्द लक्ती र हडबरा पानी वर्ष बेर अस्ति कहाँ र सिक जाए त सोचो त लट्ठी ठिक्कम घर डान डान पानी वर्ष टिकी मन छटपटाइ लाग
13: हा त धन्न ब्यालम्ब ढिकुम से सुरक्षित ठाउँ सरली नारे बल्ली
14: हा हो बदा
15: बर्खक ब्यालमा बह्य ध्यार जोखिम रहत उहमार बहिया से बचकला पहिला सावधानी अपनाए लद्या खोलम पानी बरल बाकल से सावधान रही एम्बुलेंस सुरक्षा निकाय स्वयं सेवगन के संपर्क विवरण तक सूची बनाई एक चुट्टे प्रयोग के लाग झटपट झोला तैयार पारी वो बरखक ब्यालम संक्रमण के डर ध्यार हुलको से पानी ढिका के पी स्वच्छता में ख्याल करी।
16: प्लान इंटरनेशनल नेपाल ओ भेरी वातावरणीय विशेषता समूह बी ग्रुप की साझेदारी में बर्दिया जिला में संचालन हुई रहल विपद पूर्व तैयारी उत्थानशीलता तथा सबलीकरण परियोजना द्वारा जनहित के लाग जारी संदेश।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन सधैं बाग्छ।

0: केपी पोलिक्लिनिक भुरी गाउँमा हार्जोनी नशा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: यही असार 27 गते शनिबारको दिन
0: फेरी अस्पताल नेपालगंजबाट हार्जोनी नशा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नशा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरी गाउँ। थप जानकारीका लागि 084-40-30-82।
2: यो हो तपाईँको आफ्नै रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: मोबाइल हराएको सम्बन्धी सूचना बर्दिया ठाकुरबाबा नगरपालिका दुई तीन घरवा निवासी कोकना थारूको एन्ड्रोइड मोबाइल सहित चालक अनुमति पत्र ड्राइभिङ लाइसेन्स तल्लो गोडानादेखि नेवलापुर स्कूल जाने क्रममा हराएको हुँदा फेला पार्नुहुने महानुभावले 98681929928 सम्पर्क गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। नोट, फेला पार्नुहुने महानुभावलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ।
1: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
2: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
1: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
2: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
1: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
2: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
3: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ भाग छ।
1: रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 8 बजेको छ।
2: यस टाइम चेकका साथमा
1: केपी पोलिक्लिनिक भृग बजार बर्दिया
3: भृग बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
4: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
3: जहाँ पाए त्यही जाने पनि होइन। भृग बजारको बाटो भन्दा पारी साउथ मिष्ठान भण्डार छ हेर त, त्यही जाने हो नि।
5: साउथ मिष्ठान भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भृगाउँमा रहेको साउथ मिष्ठान भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98482-79761।
6: सुन्नुहोस् त, उन्नत जातका तरकारीका बिउ बिजन, कीटनाशक विषादी र मल खाद ल्याउनु पर्यो।
7: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
6: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिर परिचित सिर्जना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
8: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मल खाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
9: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर फडकलाल पन्थी, सिर्जना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649-20111।
10: मोबाइल हराएको सम्बन्धी सूचना। बर्दिया ठाकुरबाबा नगरपालिका 2-3 घरवा निवासी कोकना थारूको एन्ड्रोइड मोबाइल सहित चालक अनुमति पत्र, ड्राइभिङ लाइसेन्स तल्लो गोडालादेखि लेलापुर स्कूल जाने क्रममा हराएको हुँदा फेला पार्नुहुने महानुभावले 98-6-81-29-928 सम्पर्क गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। नोट, फेला पार्नुहुने महानुभावलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ।
11: खुसीको खबर के, तपाईँलाई पेट तथा कलेजोको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेज रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-53-00-450।
12: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाज्दै।

0: कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा रहनुहुने तपाईँ तमाम श्रोतामा म ज्योतिष प्रणीत लक्ष्मण सुवेदी सदा खोजे आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत रहनेछ, के भन्छ फली ज्योतिष शास्त्रले, तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेषवादी बारवटा आशिफहरू र तपाईँसँगका विशेष कुराकानी, भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहन्छौ। कार्यक्रमको शुरूवाती चरणमा छु, फोन गर्ने प्रयास गर्दै गर्नुहोला। कार्यक्रमलाई अगाडि बढाउँछु पञ्चाङ्ग र ग्रह गोचरबाट। आज मिति 2083 साल, आज असारको 21 गते हो, आज आइतबार। तदनुसार ईस्वी सन् 2026 जुलाई 5 तारिक नेपाल सम्मत 1146 तथा लागा रौद्र नाम संवत्सर श्री सूर्य उत्तरायण कृष्ण ऋतु आषाढ कृष्ण पक्ष परम पवित्र पावन दिन आज पञ्चमी सूर्योदयमा रहेको 111 घडी 56 पल बिहान 10 बजेर 1 मिनटसम्म सतबीस नक्षत्र 18 घडी 38 पल दिनको 12 बजेर 42 मिनटसम्म आयुष्मान युग 24 घडी 25 पल गरकरण 41 घडी 37 पल। आज आनन्द युगमा भने रक्षा युग रहेको छ। आजको निर्माणको समय 34 घडी 28 पल बिहान सूर्योदय 5 बजेर 15 मिनट जाँदा भयो। साँझ सूर्यास्त 7 बजेर 2 मिनटमा रहनेछ। अब पालो ग्रह गोचरको सूर्य यतिखेर मिथुन राशिमा रहेका छन्, चन्द्रमा कुम्भ राशिमा छन् भने मंगल ग्रह यतिखेर वृष राशिमा छन्। बुध ग्रह मिथुन राशिमा रहेका छन् भने बृहस्पति आजको दिनमा कर्कट राशिमा रहेका छन्। त्यस्तै गरेर आजको दिनमा शुक्र ग्रह सिंह राशिमा रहेका छन् भने शनि ग्रह मीन राशिमा छन्, राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा। आजको ग्रहहरूबाट संकेत देख्न सकिन्छ। अबको जानकारी तपाईँलाई जानकारी गराउँ, तपाईँको दिनहरू कसरी व्यतीत हुन्छन्, तपाईँका ग्रहहरू कसरी अगाडि बढ़िरहेका छन् भन्ने कुरामा हामी अगाडि बढ्छौं। राशिफलतर्फ, राशिफलमा सबैभन्दा पहिलो तपाईँले बुझ्नुपर्ने कुरा, राशिफल हामीले फली ज्योतिष शास्त्रमा आधारित राशिफलहरू तपाईँलाई जानकारी गराइरहेका छौं। अबको क्रममा भने ढिलो नगरिकन तपाईँको राशिफल। सबैभन्दा पहिलो राशि मेष राशिको लागि उन्नति र प्रगतिमा राम्रो छ, मान सम्मानमा वृद्धि रहनेछ भने आँटेका कामहरूबाट सकारात्मक ऊर्जा प्राप्त रहन्छ। वृष राशि हुनेको लागि पनि धर्म कर्ममा रुचि बढ्ने योगहरू देख्न सकिएको छ, काममा सफलता हुनेछ, पठन पाठनमा पनि राम्रो हुने खालको योग आजको राशिबाट वृष राशिलाई संकेत ग्रहमा देख्न सकिन्छ। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुनेछ अनि लामो दीर्घयात्राहरूबाट पनि सहज हुन्छ, मन परेका व्यक्तिहरूसँग भेटघाट पनि रहने युगहरू देखिन्छ भने गर्दै आएका हरेक कामबाट सकारात्मक ऊर्जा आजको राशिमा संकेत छ। मिथुनलाई भने धर्म कर्ममा रुचि सँगसँगै पुराना मित्रहरूसँग भेटघाट पनि रहन्छ। उन्नति र प्रगतिको लागि वातावरण राम्रो छ, लामो दीर्घयात्राहरूबाट पनि सहज हुने युगहरू देख्न सकिएको छ भने काममा सकारात्मक ऊर्जा प्राप्तको युग रहेको छ, आजको दिनमा गर्दै आएका हरेक कामबाट पनि राम्रो हुने खालको योग छ। आजको दिनमा तपाईँको लागि सकारात्मक ऊर्जा अलिकति यात्रा गर्दा भने विशेष ध्यान दिनु राम्रो हुने योग छ। मन परेका व्यक्तिहरूसँग भेटघाट हुनेछ, तपाईँको काममा सकारात्मक ऊर्जा प्राप्त छ, लामो दीर्घयात्राहरूमा सहज हुने आजका राशिले संकेत देखाएको छ, प्रेममा सफलता मिल्नेछ। यात्रा अनावश्यक हुन सक्छ, काममा विवादित पर्ने भएकाले सावधानी अपनाउँदै अगाडि बढ्नु तपाईँको लागि शुभ हुन्छ, अन्यथा काममा बिग्रने खालका योगहरू पनि राशिबाट संकेत छ। तपाईँको लागि उन्नति र प्रगतिको लागि वातावरण राम्रो बन्दै गइरहेको छ, आजको दिनमा पठन पाठनमा शुभ छ, जागिरमा पदोन्नति, सरकारी जागिरमा सर्वबढुवाको सम्भावना देखिन्छ भने गीत र संगीतमा पनि राम्रो छ। कृषि र पशु चौपायमा मानज्ञ धनार्जन गर्नुका साथ साथमा आजको दिनमा तपाईँको घरमा महत्वपूर्ण कामको छलफल पनि रहन सक्छ। अचानक अतिथिको आगमन योग रहेको छ। धनुराशि हुनेको लागि मान सम्मानमा वृद्धि रहन्छ। आर्थिक ताकेका कामबाट सकारात्मक ऊर्जा प्राप्त रहने योग देख्न सकियो। अलिकति मन कथा कथा वेचन हुन सक्ने योग छ। जागिरमा तलमाथि दण्ड जरिमाना तिर्नुपर्ने खालको योग पनि देख्न सकिन्छ। मकर राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सकारात्मक ऊर्जा प्राप्त रहनेछ। मन परेका व्यक्तिहरूसँग भेटघाट रहनेछ। गर्दै आएका हरेक कामबाट पनि आजको दिन सकारात्मक बन्दै जाने योगहरू राशिमा संकेत छन्। कुम्भ राशि हुनेको लागि दैनिक कामबाट सकारात्मक ऊर्जा आउने आजको राशिमा देखिएको छ। मन परेका व्यक्तिहरूसँग भेटघाट हुने योग छ भने काममा सकारात्मक ऊर्जा प्राप्तको लागि योग राशिमा संकेत देखिएको छ। साढे सातको शनि भए पनि लग्नमा चन्द्रमा हुँदा ऐश्वर्य भने थपिनेछ। गायन क्षेत्रमा राम्रो रहनेछ। प्रेममा सकारात्मक छ। वैदेशिक कामको लागि तयारी गर्दै हुनुहुन्छ। काममा सकारात्मक ऊर्जा प्राप्तको योगहरू राशिमा संकेत छन्।
1: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यसको भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण चुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97 148 73 6001
2: लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने एउटा प्रयास गरिरहेको छु। हामी हरेक दिन कार्यक्रममा रहेर भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयास गरिरहेका छौं र हामी तपाईसँग भएका धेरैभन्दा धेरै तपाईलाई जानकारी दिने प्रयास गरिरहेका छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ, नेपालका विभिन्न रेडियो स्टेशनहरूबाट हामीसँग प्रत्यक्ष रूपमा तपाईँ जोडिनुहुन्छ र तपाईसँग भएका धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी तपाईँलाई दिने प्रयास गरिरहन्छौ। हामी 98453 97 658 र 98142 73 601 सीधा सम्पर्कमा तपाईँ आउन सक्नुहुनेछ। हामी प्रत्यक्ष रूपमा हरेक दिन झैं कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा रहेर प्रत्यक्ष रूपमा कुराकानी गर्ने गर्छौ। कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधेश्याम हजुर, कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर? हजुर बैतडीबाट। हजुरको शुभ नाम?
1: गजेन्द्र घानी।
0: गजेन्द्रजी, कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ हजुर यतिखेर? लेफुलेखबाट कार्यक्रम बजिरहेको छैन। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: छोराको बारेमा।
0: छोराको साल महिना गते समय भन्नु त?
1: 2062
0: साल
1: हजुर। वैशाखको गते?
0: वैशाखको एक गते के बार भन्नुभयो? अलि राम्रोसँग बोलिदिनु न। बिहिबार कति बजे भयो जन्म?
1: 8 बजे।
0: ठिक 8 बजे हो
1: हजुर? बिहानको
0: ठ्याक्कै 8 बजे हो त
1: हजुर।
0: कुन जिल्लामा भयो तपाईँको छोराको जन्म?
1: बैतडीमा।
0: छोरा होइन त हजुरको?
1: हजुर हजुर।
0: राशिको नाम हेर्दाखेरि यहाँबाट के देखिन्छ भने 2062 सालको वैशाख 1 गते 8 बजे बिहान भएको जन्म बैतडी जिल्लामा तपाईँको छोराको लागि ग्रहमा हेर्दा कमल नाम आउँछ, मिथुन राशि हुन्छ, लग्न रहेको छ वृष लग्न, लग्नको मालिक शुक्र।

0: समग्रमा गुरुचन्द्रको शान्ति गर्ने बिहिबार व्रत बस्ने क्या लसुन प्याज माछा मासु अण्डाहरू नखाने धेरै कुरामा राम्रो हुन्छ। बाबासँग राम्रो सम्बन्ध भोलिको दिनमा नहुन सक्छ, विशेष ध्यान दिनुहोला। बच्चाहरूलाई धेरै गाली पनि तपाईँले नगर्नुहोला, ठिकै छ है? हजुर हजुर, आमासँग ठिकै छ, नराम्रो छैन। बाबासँग ठ्याक्कै कुरो मिल्दैन है? यसलाई विशेष ध्यान दिनुहोला। ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजा पाठहरू गर्ने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है।
1: घरको वास्तु कस्तो छ हजुर?
0: वास्तुको लागि ठिकै छ, नराम्रो छैन हजुर है।
1: रङ अङ्कहरू?
0: जिरो अङ्क, रातो रङ, पूर्व दिशा राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू हामी दिने प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98142 73601 सिधा तपाईँ र मेरो प्रत्यक्ष रूपमा कुराकानी रहनेछ। यतिखेर तपाईँ फोन गर्दै हामीसँग जोडिन सक्नुहुन्छ, कोही जिज्ञासु यतिखेर लाइनमा हुनुहुन्छ, स्वागत गरिहाल्छु। राधे श्याम हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर?
2: म यो बझाङदेखि आरती दिको बोलिरहेको छु गुरु।
0: बझाङबाट आरती, बझाङको कुन ठाउँमा हुनुहुन्छ अहिले?
2: हजुर बझाङको यो चैनपुरमा छु हजुर, सगरमुकाम चौतीबाट
0: बोल्दै आएको। चैनपुरबाट कुन रेडियोमा कार्यक्रम सुन्नु भएको छ आज?
2: अस्तिदेखि त साईपालबाट सुनिरहेको छु गुरु, आज चाहिँ त्यतिकै फोन गरिरहेको छु, लाग्छ कि लाग्दैन भनेर।
0: आज कार्यक्रम सुन्नु भएको छ कि छैन?
2: आज चाहिँ सुनेको छैन गुरु अहिले।
0: किन नसुन्नु भएको छ आज?
2: अहिले चाहिँ रेडियोले खासै काम नगरेर नसुनेको गुरु, अस्तिदेखि नै हजुरलाई त्यही रेडियोमा सुनिरहेको छु, हजुरलाई कार्यक्रममा हुनुहुन्छ भनेर कल गरिरहेको थिएँ, लाग्दैन।
0: अहिले कार्यक्रममा आउनुभयो, कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: म चाहिँ छोरीको बारेमा हेरिरहेको छु गुरु।
0: छोरीको साल महिना गते समय भन्नु त?
2: छोरीको 2075 साल फागुन महिनाको
0: 75 साल फागुन महिनाको
2: 25 गते शनिबार
0: 25 गते शनिबार
2: दिउँसो 11:38 हो गुरु, यही चैनपुरमै जिल्ला
0: 11:38 चैनपुरमा। बिहान कि बेलुका?
2: बिहान हो गुरु।
0: बझाङ जिल्ला हो
2: हजुर गुरु?
0: बझाङ जिल्लामा छोरी हो
2: हजुर।
0: राशिको नाम यहाँबाट हेर्दा 75 सालको फागुनको 25 गते 11:38 रेवती नक्षत्रको तेस्रो पावर नाम जुर्छ। राशिको नाम चन्द्रमा नाम आउँछ, मिन राशि हुन्छ अथवा चन्द्र कला नाम पनि रहन पाइयो है। लग्न वृष मान्छे असाध्यै राम्री, तर कालसर्प एक परेछ। कालसर्प एक परेको बच्चाले बाबा आमाको पनि सम्बन्धलाई अलिकति केही न केही खटपट पारिदिन्छ, ऊ आफै पनि एकदम बिरामी बढी हुने, राति झस्किने तर्सिने खालको समस्याहरू बढी हुने खालको युग देखिन्छ। अलिकति धर्म कर्म घरमा भएन, घरमा पूर्वपट्टि फोहोर चिज छ, यसले दीर्घरोगी जस्तै क्यान्सर, टिबी, प्यारालाइसिस, सुगर होइन के हुने हो, अलिकति डेन्जर रोग लाग्न सक्छ, विशेष ध्यान दिनु। कसलाई छ त्यस्तो रोग? घर परिवारमा
2: हजुर, अनि घरमा चाहिँ घरको माटो साटो हेर्न मिल्छ कि नै गुरु, आमा बुवामा समस्या कति हुन्छ?
0: माटो हेर्न त यहीँ आउनुपर्छ तपाईँ, माटो लिएर सबै हेर्न मिल्छ। यहाँबाट हेर्दाखेरि तपाईँले तपाईँको श्रीमानको पनि राम्रो नहुन सक्छ होइन? होइन
2: हजुर गुरु। अनि अरूमा समस्या चाहिँ कस्तो छ घर परिवारमा?
0: छैन भने मैले राम्रो छैन, किनभने कालसर्प एक परेको छ, विशेष गरी ग्रहका शान्तिहरू गर्दै ग्रहका पूजा पाठहरू गर्ने कामहरू गर्नुहोला, धेरै कुरामा राम्रो हुन्छ है।
2: हजुर के गर्नु पर्ला त्यसको लागि?
0: अब यसको लागि त कालसर्पको शान्ति, कालसर्पको पूजा पाठहरू गर्नुभयो भने धेरै कुरो हुन्छ ल
2: हजुर। अनि छोरीको भविष्य चाहिँ पढाइ सढाइ कस्तो हुन्छ?
0: छोरीको भविष्यको लागि अब कालसर्प युगहरूको शान्तिहरू गर्ने, यसको पूजा पाठहरू गर्ने गर्नुभयो भने राम्रो हुन्छ। अब कामै गर्नु भएन भने फेरि कसरी राम्रो हुन्छ भन्नु त?
2: त्यही त गुरु, अब त्यसको

0: सहित
1: राम्रोसँग ग्रहको शान्तिहरू गर्ने, राम्रोसँग ग्रहको पूजा पाठहरू गर्ने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है।
0: त्यही त अलिअलि समस्या सबैमा आउँछ घर परिवारमा, त्यही भएर
1: त्यही त अहिले अलिकति ग्रहहरूमा दोष छन्। ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजा पाठहरू गर्ने कामहरू गर्नुभयो भने राम्रो हुन्छ कि।
0: हजुर गुरु
1: है,
0: हुन्छ गुरु,
1: राधे राधे
0: राधे राधे।
1: हामी कार्यक्रम ज्योतिष तर्पणको व्यवसायमा छौँ र हामी तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयास गरिरहेका छौँ। हामी भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासा र तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौँ र हामी प्रत्यक्ष रूपमा कुराकानी र तपाईँहरूसँग भएका विशेष कुराकानीहरूलाई हामीसँग जोड्ने एउटा तयारी गरिरहेका छौँ। हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग जोडिन्छौँ र हामी भूत भविष्य र वर्तमान सम्बन्धीको जानकारी पनि दिने प्रयास गर्छौँ। प्रत्यक्ष रूपमा हामीसँग यतिखेर तपाईँ जोडिँदै गर्दाखेरि दुईटा नम्बरको ध्वनि तरङ्गबाट जोडिन सक्नुहुन्छ, 98453 97658 र 98142-73-601 सिधा सम्पर्कमा आउने र हामीसँग भएका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान गर्छौ। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर, कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ हजुर?
2: म भोजपुर झ्याउ पोखरीबाट।
1: भोजपुरको झ्याउ पोखरीमा कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर हजुरले?
2: हजुर,
1: कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ भने मैले ए हजुर
2: हजुर
1: को बोल्दै हुनुहुन्छ तपाईँ यतिखेर? उहाँसँगको फोन कनेक्ट डिस्कनेक्ट भइसकेको छ। हामी प्रत्यक्ष रूपमा कुराकानी गर्छौँ, मैले फेरि पनि तपाईँलाई अनुरोध गरेँ, जहाँबाट बोल्दै हुनुहुन्छ कार्यक्रममा फोन लागिसकेपछि ढुक्क भएर कामलाई ध्यान दिनु भएन भने सम्भावना एकदम कम हुन्छ बोल्नलाई। कोही हुनुहुन्छ राधेश्याम हजुर?
3: राधे राधे गुरु,
1: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ? के मगर भन्नुभयो?
3: मेनुका मगर।
1: कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यहाँले यतिखेर? अरू बेला कुन सुन्नुहुन्थ्यो? भोजपुर एफएम सुन्नुहुन्थ्यो। भोजपुर एफएम गइसकेपछि सुन्न पाउनु भएको छैन हो?
3: हजुर।
1: अहिले कार्यक्रममा आउनुभयो, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
3: श्रीमानको बारेमा।
1: श्रीमानको साल महिना गते समय भन्नु त?
3: 2014 साल
1: कार्तिक महिनाको 4 गते
3: सोमबार
1: चार बजे। कुन जिल्लामा भयो जन्म चाहिँ? हजुर, भोजपुर जिल्लामा भयो जन्म है। तपाईँको श्रीमानको 54 सालको कार्तिकको 4 गते 4 बजे दिउँसो जन्म, उहाँको राशिको नाम बुध राज नाम आउँछ, वृष राशि, पञ्चमीको दिनमा जन्म छ, लग्नमा शनि, अलि आफू जिद्दी स्वभावको खालको युग देखियो, राजयुग परेको छ, जागिरमा उन्नति प्रगति राम्रो छ, तर बिहिबारको दिन र आइतबारको दिन व्रत बस्नु भएन भने जिन्दगी अलिकति भन्यास्तो नहुन सक्छ। बिहिबार र आइतबारको व्रत बस्नु भएको छैन अहिलेसम्म?
3: छैन।
1: बिहिबार र आइतबारको दिन व्रत बस्नुपर्छ, त्यो लाउनु होला। लग्नमा शनि भएकाले अलि आफू आफ्नै पारामा अलि जिद्दी स्वभावमा दौडिने खालको मान्छे है। अब यो अहिले शनि भन्ने ग्रहको शान्तिहरू गराइदिनु, शनि ग्रह प्रारम्भ भयो 27 देखि शनिले अलिकति कामहरू बिगारिदिन सक्छ, पैसाहरू डुब्न सक्छ, झुटो आरोपहरू लाग्न सक्छ, राम्रै छ, आमदामी गर्ने स्रोतहरू राम्रै हुन्छ, त्यस्तो नराम्रो छैन, भाग्यमानी हुनुहुन्छ, तर बिहिबार अनि आइतबार व्रत बस्नु भयो भने झन् राम्रो हुन्छ है।
3: हुन्छ, अनि वैदेशिक
4: यात्रा कस्तो हुन्छ?
1: वैदेशिक यात्राको लागि ठिक छ, त्यस्तो नराम्रो छैन, तर शनिहरूको शान्ति गर्नु ल।
4: अनि हुन्छ
1: अरू केही छ कि? बाबाको सम्बन्ध त्यस्तो नराम्रो छैन, ठिक छ, सबै कुरा ठिक छ, नआफ्दिनु होला, तर बिहिबार र आइतबार व्रत बस्नु अझ धेरै राम्रो हुन्छ है। आसङ्ग राम्रो, रातो रङ पूर्व दिशा राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे
4: राधे राधे।
1: कार्यक्रम ज्योतिष दर्पणको हामीसँग तपाईँलाई जानकारी दिने तयारी गरिरहेका छौँ। हामी भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष गरी जानकारी दिँदै हामी तपाईँसँग भएका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयासमा लागिरहेका छौँ। 9854597598 9142073601 धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयास गरिरहन्छौँ। कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर।
5: राधे राधे गुरु।
1: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
5: म कालीकोटबाट स्मिता कुमारी गुरु।
1: कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ? कालीकोटको कुन ठाउँमा हुनुहुन्छ?
5: राजकोटमा गुरु।
1: राजकोटबाट कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यहाँले यतिखेर? दैनिक रूपमा सुन्नुहुन्छ कि आज मात्रै सुन्नु भएको हो?
5: दैनिक रूपमा सुन्छु गुरु।
1: अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
5: म मेरै बारेमा हेर्न चाहन्छु गुरु।
1: भनिदिनु भयो साल महिना गते समय?
5: 2064 साल 2064 साल कार्तिक 25 गते,
1: कार्तिक महिनाको 25 गते
5: आइतबार बिहान 7 बजेर 9 मिनटमा
1: बिहान हो
5: हजुर।
1: कुन जिल्लामा भयो जन्म?
5: यही कालीकोट जिल्लामै हजुर।
1: कालीकोटमै भयो, तपाईँको आफ्नै हो
5: हजुर।
1: 2064 सालको कार्तिक महिनाको 25 गते भन्नुभएको छ, 7 बजेर 9 मिनटमा अनुराधा नक्षत्रको पहिलो भावबाट नाम जोड्छ। नाबाट नाम आउँछ, नारायणी नाम आउँछ अथवा नरकुमारी, वृश्चिक राशि द्वितीयको दिनमा जन्म भएको छ। लग्नमा बृहस्पति चन्द्रमा साह्रै राम्रो भाग्यमानी मान्छे, असाध्य राम्रो कुराहरू छन्। यतिखेर तपाईँ 17-18 वर्षको उमेरमा दौडिँदै हुनुहुन्छ, सबै कुरा राम्रो छ। 8 मांगलिकले प्रेम पारेर प्रेमबाट हुने कामहरू अथवा प्रेम पछिका पढाइहरू बिग्रन सक्छ अथवा अरू अरू कुरामा धेरै कुरामा घाटहरू हुन सक्छ, अन्यथा अरू सबै कुरामा ठिक छ, त्यस्तो नराम्रो कुराहरू छैन। भाग्यमानी मान्छे के छ विशेष जिज्ञासा?
5: बुवा आमासँगको
1: सम्बन्ध पनि ठिकै छ, बुवा आमासँगको सबै कुरा राम्रो छ, आत्तिनु पर्दैन, ग्रहहरू ठिक छन् है।
5: दाजुभाइसँगको
1: सम्बन्ध पनि राम्रै छ, नराम्रो छैन, ग्रहहरू ठिक छन्। ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजा पाठहरू गर्ने कामहरू गर्दै अगाडि बढ्नु भयो भने धेरै कुरामा राम्रो हुन्छ है दा।
5: अनि पढाइ कस्तो छ गुरु?
1: पढाइको लागि पनि राम्रै छ, पढाइ लेखाइको लागि ठिक छ, त्यस्तो नराम्रो ग्रहहरू छैन है
5: हजुर। अनि लोक सेवा पढ्दा कस्तो हुन्छ गुरु?
1: सरकारी जागिरमा राम्रो हुन्छ, नाम निक्लिन सक्ने सम्भावना छ, तर प्रेम गर्न भएन है। अनि आइतबार व्रत बस्नु पर्यो, सूर्य भगवानलाई दैनिक जल चढाउनु पर्यो, जागिरमा 99% पक्का पक्की छ, तर मांगलिकले बिगार्न सक्छ, प्रेम नगर्नु राम्रो हुन्छ ल। अरू सबै कुरामा ठिक छ, अहिले आत्तिनु पर्ने कुरा छैन है त। आइतबार चाहिँ सूर्यको पूजाहरू गर्नु, आँखो बोटमा गएर पूजाहरू गर्नु, सूर्यलाई जल चढाउनु, कति गर्न सकिन्छ त्यो गर्यो भने धेरै कुरामा राम्रो हुन्छ है त। शुभ रङको लागि चाहिँ सबैभन्दा राम्रो तपाईँको लागि 4 अङ्क राम्रो, रातो सेतो रङ राम्रो, पूर्व दक्षिण राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे
5: राधे राधे गुरु।
1: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा कालीकोटसँग कुराकानी गर्यौं। हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयास गर्छौं। एकैछिन छोटो विश्रामपछि उपस्थित हुन्छु, सँगै रहनुहोला।
6: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व
7: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
8: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
9: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
8: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
9: सम्पर्क
8: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601
9: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
10: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
11: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
10: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
11: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयास मलाई गरिरहेको छु। 98453 97658 र 98142 73601 सम्झिन सक्नुहुन्छ। हामीलाई प्रत्यक्ष रूपमा कुराकानी गर्न सक्नुहुनेछ। हामी हरेक दिन 8 बजेबाट 9 बजेसम्म रहन्छौ र तपाईसँग भएका विभिन्न जानकारी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको जानकारीहरू दिने प्रयासमा लागिरहन्छौ। दैनिक 8 बजेबाट 9 बजेसम्म नेपालका विभिन्न रेडियो स्टेशनहरूबाट हामी तपाईसँगै रहन्छौ र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू पनि दिने प्रयासमा लागिरहेका छौ। 98453 97658 र 98142 73601 सिधा सम्पर्कमा रहेर कुराकानी गर्दैछौ अनि तपाईसँगका विशेष जानकारीहरू पनि दिने प्रयासमा लागिरहन्छौ। 98453 97658 र 98142 73601 हामी भूत भविष्य र वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेका छौँ। यतिखेर एउटा कमेन्ट पढ्न मन लाग्यो। आज कमेन्टमा लेख्नुहुन्छ, श्रीमन नारायण गुरूदेव, म दुर्गा रण पहेली भोजपुरबाट अनलाइनबाट रेडियो सनातन सुनिरहेको छु भन्नुभएको छ। धन्यवाद छ, कार्यक्रम सुनिदिनु भएको छ। गुनासो गाउँका श्रोताको हो भन्नुभएको छ। रेडियो सनातन सर्वसाधारण मानिसलाई तिथि मिति बार बेलादेखि सबै खाले ज्ञान पाइने भण्डार थियो, आजभोलि रेडियो सुन्न पाइएन, सुन्न नपाएर कुहिरोको काग चाहिँ भइएको भइयो भन्ने गुनासो धेरैको छ, के गर्ने? गुनासो नियमित श्रोताको गुरुदेव राधे राधे भन्नुभएको छ। यसलाई अब मैले फेरि पनि भने, यसलाई रेडियोमा अब कार्यक्रम प्रसारण गर्नको लागि रेडियो नभएपछि गाह्रै हुन्छ। कुनै रेडियोबाट कार्यक्रम बच्छ अथवा त्यहाँ तपाईँको कुन रेडियो सुनिन्छ, सम्पर्कमा दिउँसो रहनुहोला हामीसँग र तपाईँ र हाम्रो कुराकानी गरेर हामी तपाईँलाई जानकारी दिनेछौँ। अन्य केही उपाय लाउन सकिन्छ। सनातन रेडियो नेटवर्क त छँदैछ, तथापि तपाईँहरू त्यहाँबाट सुन्न अलिक गाह्रो हुन्छ, सबैको घरमा नेटको पहुँच पनि नहोला, होइन, सबैलाई त्यसरी सुन्ने एउटा मोबाइलबाट सुन्ने फुर्सद पनि नहोला। रेडियोमा ठूलो आवाजमा स्पिकर बजाएर मजाले गाउँभरि सुनाउने बानी छ तपाईँहरूको, मलाई थाहा छ। त्यही भएर जे भए पनि अब तपाईँ र हाम्रो प्रत्यक्ष कुराकानी तिनैबाट गराउन सक्ने अवस्था रेडियोबाट अलि असम्भव भइरहेको जानकारी गराए। यतिखेर हामीसँग प्रत्यक्ष रूपमा कुराकानी अनि तपाईँसँग भएका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जानकारीहरू दिने प्रयासमा छौं। कोही जिज्ञासु यतिखेर लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ? राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर हजुर?
1: बर्दिवासबाट।
0: नाम के भन्नु?
1: तिलक परिया।
0: तिलक परिया, तिलक जी, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यहाँले? अनि आज पनि कार्यक्रम बजिरहेको छ? अनि कार्यक्रम बजेको छैन भनेर धेरै गुनासो आएको छ। ए हो र? अहिले कार्यक्रममा आउनु भएको छ तपाईँ, ठिक छ। अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: नातिनीको बारेमा।
0: नातिनीको बारेमा, नातिनीको साल महिना गते समय भन्नु त?
1: 2074 साल असार महिनाको 2 गते
0: असारको 2 गतेको राति 3 गतेको बिहान कति बजे भयो जन्म?
1: शनिबार बिहान
0: हजुर
1: 2 बजेर 47 मिनट
0: 45 कि कति भन्नुभयो?
1: 2 4 7
0: 2:47 जन्म भयो। कुन जिल्लामा भयो जन्म चाहिँ? महोत्तरीमै कि कता भयो? काठमाडौँ जिल्लामा, काठमाडौँको थापाथली जिल्ला हस्पिटल है। 2 गतेको राति 3 गतेको बिहान, शनिबारको बिहान भन्नुभएको छ यहाँले। तपाईँले भने अनुसार यहाँबाट हेर्दाखेरि के देखिन्छ भने 74 असार 2 गतेको राति 2:47 पूर्व भाद्रपद नक्षत्रको तेस्रो भावबाट दबाट नाम आउँछ। दयाराम नाम राख्नु होला, कुम्भ राशि हुन्छ। अहिले 7:30 शनि चलिरहेको छ, विद्यास्थानमा राहु छ है। बेलैमा राहुको शान्ति नगरे पढाइमा असाध्यै गाह्रो छ है। अब यो अलिकति ग्रहमा दोषहरू परेको छ, ग्रहको दोषलाई शान्तिहरू गर्ने, ग्रहको दोषलाई पूजापाठहरू गर्ने कामहरू गर्यो भने धेरै कुरामा राम्रो हुन्छ है। अब ठ्याक्कै भन्नुपर्दाखेरि यतिखेर ग्रहमा राम्रो अवस्था छैन, भोलि पठन पाठनदेखि लिएर सबै कुरामा बिग्रिन सक्छ। एकदम धेरैसँगले अहिले शनि चलेको छ, यो शनि 26 वर्षसम्म छ। तुरन्त एउटा कवचहरू धारण गरेर महामृत्युञ्जय जपहरू गराउने, पूर्णिमाको दिन व्रतहरू राख्ने गर्नुभयो भने पढाइमा राम्रो हुन्छ, न बिग्रिनु सक्छ। कस्तो छ अहिले पढाइ?
1: ठिकै
0: कि राम्रै? एकदम ध्यान दिनु होला होइन। अब ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजा पाठहरू गर्ने कामहरू तपाईँले गर्दै अगाडि बढ्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है। शनि भन्ने ग्रहको शान्ति गर्ने, पञ्चम स्थानको राहुको जप गर्ने र चन्द्र ग्रहण युगको शान्ति गर्ने, अरू केही? बाबा मम्मीसँगको सम्बन्ध पनि त्यस्तो नराम्रो छैन, ठिकै छ। अहिले ग्रह चाहिँ बिग्रिएको छ, ग्रहको बेलैमा शान्तिहरू गर्ने, बेलैमा पूजा पाठहरू गर्ने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है। हजुर, घरको वास्तुहरूको लागि पनि ठिकै छ, त्यस्तो नराम्रो छैन, ग्रहहरू ठिक छन्। अलि शान्तिहरू गरेर अगाडि बढ्नु होला, राम्रो हुन्छ है त। हजुर,
1: नाम चाहिँ के हो?
0: दयाराम, दयाराम नाम आउँछ, कुम्भ राशि हुन्छ भने मैले मैले कुम्भ राशि दुईचोटि भनिन्छु अहिले पनि फेरि पछि है। हस्, राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ र हामी तपाईँसँग भएका प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौँ। हामी लामो समयदेखि तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने एउटा प्रयासमा लागिरहेका छौँ। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा उपस्थित हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ अनि कहाँदेखि भन्दै थिए, फोन डिस्कनेक्ट भयो, सम्झिन सक्नुहुन्छ र हामीसँग तपाईँ प्रत्यक्ष रूपमा आएर हामीसँग भएका विभिन्न जानकारी, भूत भविष्य र वर्तमान सम्बन्धीको जानकारी पनि तपाईँ लिन सक्नुहुनेछ। धेरै ठाउँबाट गुनासाहरू आइरहेका छन्, रेडियोमा कार्यक्रम बजेन, तपाईँहरूसँग हामीसँगै हुन पाइएन भन्ने कुरा धेरैवटा आइरहेका छन्। कार्यक्रम सुनिरहनु भएको छ भने अलिकति के हुन्छ भने तपाईँले अलिकति हामीलाई प्रत्यक्ष रूपमा कुराकानी गर्दै तपाईँहरूसँग भएका धेरैभन्दा धेरै भूत भविष्य र वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान गर्ने भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जानकारी र तपाईँहरूसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जानकारीहरू दिने एउटा प्रयासमा हामी लागिरहन्छौँ। 98453 97658 र 98142-73601 सिधा सम्पर्कमा भने तपाईँ रहन सक्नुहुन्छ, हामीसँग रहेर प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधानको लागि आउन सक्नुहुन्छ। कमेन्टहरू र हामीलाई भएका जिज्ञासाहरू केही भए तपाईँले हामीलाई राख्न सक्नुहुनेछ, हामीलाई धेरैभन्दा धेरै कुराहरूको जानकारी अनि भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जानकारीहरू दिने एउटा प्रयासमा हामी लागिरहेका छौँ। प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्न सक्नुहुन्छ र हामीसँग भएका विभिन्न जानकारी अनि तपाईसँगका विशेष भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा तपाईँ लाग्नुपर्ने हुन्छ। हामीसँग भएका धेरैभन्दा धेरै कुराहरूको जानकारी तपाईँसँग हामी गर्नेछौं। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे
2: गुरु।
0: राधे श्याम हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
2: अनिल कुमार सारू।
0: अनिलजी, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ? अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: हजुर, हेर्न चाहिँ छोरीको बारे।
0: छोरीको साल महिना गते समय भनिदिनु त। उहाँसँग हाम्रो कुराकानी हुन सकेन, कार्यक्रममा अलिकति ध्यान दिनुहोला, फेरि पनि अनुरोध गरे। कार्यक्रममा फोन गरिसकेपछि मैले धेरैचोटि तपाईँलाई अनुरोध गरेको छु, बारम्बार तपाईँले साल महिना गते समयहरू प्रष्ट हुने गरी फोन गर्नुभयो भने धेरै कुरामा सहज हुन्छ है। हामी प्रत्यक्ष रूपमा

0: फाल्गुनी नक्षत्रको दोस्रो भावमा टङ्क राज नाम आउँछ, सिंह राशि हुन्छ। के छ नाम?
1: हजुर त्यही छ गुरु, नाम त्यही हो।
0: यहाँबाट हेर्दाखेरि छ वर्षसम्म उल्का छ, सामान्य अलिअलि स्वास्थ्यमा समा छ, अलि एक वर्ष बढी असाध्य जिद्दी असाध्य रिसालो हुन्छ यस्तो बच्चा है। पठन पाठनमा राम्रै हुन्छ, भोलि राम्रो अवस्था छ, बुवा आमाको सम्बन्ध परिवारको सम्बन्ध सबै ठिक छ। राज्य परेको
1: शुभ रङ के होला गुरु?
0: नौ अङ्क राम्रो हुन्छ, सबैभन्दा राम्रो पहेँलो रङ, कालो रङ राम्रो हुन्छ, पूर्व दक्षिण राम्रो हुन्छ है।
1: हजुर, कभर के लाउँदा ठिक होला? अलिक चकचके बढी छ कि?
0: कभर लाउनै पर्दैन, किन कभर लाउनु, किन पैसा खर्च गर्नु पर्यो?
1: होइन, अलिक बढी चकचके छ कि गुरु, अनि त्यही भएर
0: बच्चाहरू त्यतिकै एक्टिभ हुने ठिकै त हो नि, सामान्य यस्तै हुन्छन् बच्चा। यो उल्का भन्ने ग्रह छ,
1: कति वर्षसम्म रे गुरु?
0: यो छ वर्षसम्म उल्का छ।
1: हजुर, अनि शुभ बार कुन होला?
0: सबै बार शुभ हुन्छ, त्यसरी शुभ
1: बार।
0: शनिबार नयाँ कामहरू नगराउनु होला, पूर्णिमाको उपासना गराउने, चन्द्रमाको उपासनाहरू गराउने राम्रो हुन्छ। आचिर बज्दैन त्यस्तो, अब उल्काको उल्काले नै धेरै कुरामा दुःख दियो भने नवग्रहको कवचहरू लगाउनु मिल्छ। तर मेरो सल्लाह अनुसार त्यसरी बच्चा एक्टिभ हुँदैमा फटा हुँदैन के, हाम्रो अलिकति समाजमा के भइदियो भने आफू चाहिँ बच्चाको छेउमा बसेर बच्चा एक्टिभ भएको मान्छे लग्नमा राहु छ एक कुरो नि होइन, कसैले भनेको मान्नेवाला छैन, त मैले भनिसके अघि नि। तर यति हुँदैमा एकरोलाई रोक्न त कवचहरू हुँदैन हामीसँग होइन, कवच लाउन त्यति हुँदैन, खर्च लाग्छ। अनि यो नपर्ने मान्छेलाई किन खर्च गराउने होइन? बरु तपाईँले छोराको चिना गर्नु भएन भने चिना गर्नु, बरु घरमा उल्काको शान्ति गराउनु, पूजा पाठ गराउनु।
1: अस्ति भर्खर गराएको गुरु, अस्ति भर्खर गराएको, यहाँ गुरुले के भन्नुहुन्छ भने खर्च महिनामा सकेसम्म छ महिनामा लगाइदिनु भन्नुभएको
0: छ। महिनामा एक वर्षमा कति सकिन्छ गरिरहेको राम्रो, त्यस्तो केही डर छैन भन्दाखेरि तपाईँ ढुक्कै छोडिदिनुहुन्छ। म तपाईँलाई भन्दै थिएँ, तपाईँ घरमा मोबाइल चलाउनुहुन्छ अनि छोरीलाई पढ पढ भन्नुभयो भने छोरीले पढ्दैन, त आफू पनि अलिकति सावधान हुनुपर्छ क्या। नेपालमा आजभोलि यो एकदम क्या के भन्छ यसलाई, नमिलेको समाज क्या हामी नि, तपाईँ हामी हामी टन्न हातमा मोबाइल लिएर बस्ने अनि छोरीलाई पढा पढा भनेपछि त बच्चाले पढ्दैन, त्यही भएर बच्चा अलिकति झक्की हुनुमा तपाईँको पनि दोष छ। अब तपाईँ पनि सुध्रिने, छोरालाई पनि सुधार्ने है, धेरै नै
1: हाम्रो श्रीमान श्रीमतीको सम्बन्ध
0: राम्रो छ, राम्रो ठिक छ, नराम्रो छैन,
1: सबै
0: ठिक छ, धेरै राम्रो छ। बच्चा एक्टिभ भएको, एक्टिभ भएको बच्चालाई आफूले अलिकति केयर गरेर अलिकति उसलाई सम्हाल्न आफूले खोज्ने हो क्या। छोरा बिग्रेको भन्न मिल्दैन नि, ऊ त अब आजभोलिको बच्चाहरू यति धेरै एक्टिभ भएन भने पनि फेरि के हुन्छ, हस्पिटल धाउनुपर्छ, किन मेरो छोरो स्लो भयो भन्नु हो कि न। छोरोलाई तपाईँ टाइम दिन सक्नु भएन, तपाईँलाई मोबाइल नहेर्नु, छोरोपट्टि धेरै ध्यान केन्द्रित गर्नु, केही लाउनु पर्दैन है। अहिले छुट्टी हो राधे श्याम, हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ। एउटा कुरो भन्न मन लाग्यो, मान्छेलाई कवच भनेपछि कस्तो लाग्दो रहेछ भने प्याटपुट लगाइदिइहाल्ने भोलिपल्ट चट्टै हुन्छ, त्यो होइन, ग्रहको प्रभावलाई उसले रोकिदिने काम गर्छ कवचले, बुझ्नु भने। अब बच्चा एक्टिभ हुँदैमा फेरि कवच लगाएर चाहिँ त्यो एक्टिभै हुने छोड्ने होइन, नेगेटिभ ग्रहहरू छन् भने त्यसलाई पोजिटिभ पार्ने काम मात्रै गर्छ ग्रहले, उत्पटेङ आफन्तमा हुन्छ होइन। त्यो के हुन्छ भने मान्छेलाई अलिकति ग्रहलाई कन्ट्रोल गर्ने कामहरू गर्छ, ग्रह शान्ति, पूजा पाठ, कवच होइन, ग्रहका रत्नहरू धारण गर्छौँ हामी, एक दिन पाँचजना बाहुन लिएर पूजा गराउँछौँ, यी सब के किन गरिरहेका छौँ भने ग्रहलाई पोजिटिभ होस् भनेर, आफू पोजिटिभ आफू पनि भन्नुपर्छ। हामी धेरै बिग्रिसकेका छौँ, मोबाइल बिना भात रुच्दैन, मोबाइल बिना एक रात पनि हामी घरमा यतिकै बस्न सक्दैनौँ, एक दिन मोबाइल कतै छोडियो भने राम्रो राम्रो राम, संसारै छोडे जस्तोलाई गराउँछ तपाईँहरू, अथवा हामी पनि भनौँ न, तिनीहरूलाई थोपिदिने हामी त्यसै गर्छौँ होइन। हामीलाई सामाजिक सञ्जालले धेरै कुरामा एक खालको चाहिँ रोग दिइसकेको छ, त्यही भएर तपाईँ हामी सचिनुपर्छ, तपाईँ हामी सुध्रिनुपर्छ, छोराछोरीलाई सुधार्नु भन्दा पहिले हामी आफै सुध्रियौँ भन्दै कार्यक्रम ज्योतिष तर्पणको अन्तिम भागमा छु, भोलि बिहान उपस्थित हुन्छु। तपाईँ र मेरो भेट 8 बजे भोलि रहनेछ, तबसम्मको लागि पनि आज दिनुहोस्। तपाईँको दिन

0: Radio Tiger Studio Time. यति बेला बिहानको 9 बजेको छ.
1: पुरा प्रश्न विचार
2: उज्यालो रेडियो नेटवर्क.
3: अहिले बिहानको 9 बज्यो.
4: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो.
3: राष्ट्रको शान किसान.
4: अ कम्प्लिट पाइपिङ सोल्युसन्स.

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। डोल्पाको गैरी गाउँमा मध्यरातमा बाढ़ी, एक महिलाको ज्यान गयो, 6 जना घाइते। पानी परिरहेका सुर्खेत, दैलेख र अछाममा सतर्कता अपनाउन आग्रह। विभिन्न क्षेत्रमा बाढ़ी तथा पहिरोका घटना बढ़दै, कर्णालीका 2 सड़क अवरूद्ध, जोखिम अवस्थामा यात्रा नगर्न प्रहरीको अनुरोध। हेटौडा कपड़ा उद्योग फेरि सञ्चालनको तयारी, नेपाली सेनाबाट परीक्षण उत्पादन चल्दै। अस्ट्रेलियामा विद्युतीय गाड़ीको बिक्रीमा नयाँ कीर्तिमान, 1 महिनामा 1,30,000 गाड़ी बिक्री। पेट्रोलियम पदार्थको भावमा अस्थिरता मुख्य कारण। र महिला टी20 विश्वकपको उपाधिका लागि आज इंग्ल्याण्ड र अस्ट्रेलियाले खेल्दै। नेपाल खबरमा अब पूरा खबर। डोल्पाको जगदुल्ला गाउँपालिका 5 गैरी गाउँमा लेदोसहित बाढ़ी आएको छ। गैरातीको बाढ़ीका कारण 1 महिलाको ज्यान गएको छ भने 6 जना घाइते भएका छन्। लगातारको वर्षापछि दुलाखोला र आसपासका खोल्साबाट आएको हिलो माटो र ढुंगा सहितको बाढ़ी गाउँमा पसेको डोल्पाका प्रहरी नायब उपरीक्षक डीएसपी अनिल राजगिरीले जानकारी दिनुभयो। उहाँका अनुसार बाढ़ीमा घाइते भएकी स्थानीय 56 वर्षीय आनन्दी विकलाई उद्धार गरी स्वास्थ्य चौकीतर्फ लैजाँदै गर्दा बिहान बाटोमा नै ज्यान गएको हो। बाढ़ीमा परि घाइते भएका अन्य 6 जनाको झ्याकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। 50 वर्षीय चाउरी विक, 44 वर्षीय रेउली विक, 48 वर्षीय विष्णु विक, 15 वर्षीय निरुता विक, 13 वर्षीय सीता विक र 65 वर्षीय जस विकको उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबाट प्रभावित एवं प्रत्यक्षदर्शी विष्णु विकका अनुसार बाढ़ीले झण्डै 15-16 मिटरसम्म बगाएको थियो, जसका कारण ढाड, टाउको लगायत शरीरका विभिन्न भागमा घाइतेहरूको चोट लागेको छ। बाढ़ीले गाउँमा ठूलो भौतिक क्षति समेत पुर्याएको छ। डीएसपी गिरीका अनुसार प्रारम्भिक विवरणमा स्थानीय सहकारी भवन र खाद्य गोदाम सहित 7-8 वटा घरमा क्षति छ। एउटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। विस्तृत विवरण संकलन भइरहेको डोल्पा प्रहरीले जानकारी दिएको छ। घटना लगत्तै प्रहरी चौकी माझगाउँबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएको टोलीले स्थानीय बासिन्दाको सहयोगमा उद्धार कार्य सञ्चालन गरेको थियो। यसैबीच सुर्खेत, दैलेख र अछाममा अहिले पानी परिरहेको छ। ती जिल्लामा थप वर्षाको सम्भावना रहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाले सुर्खेत, दैलेख र अछामसहित आसपासको नदी तथा खोलामा बाढ़ी आउन सक्ने भएकोले सतर्कता अपनाउन आग्रह गरेको छ। केही दिन यता देशभर मनसून सक्रिय भएकोले वर्षा हुने क्रम बढ़ेको छ। काठमाण्ड उपत्यकामा गैराती लगातार वर्षा भए पनि अहिले भने पानी पर्ने क्रम रोकिएको छ। काठमाण्ड उपत्यकाभित्र अहिले चर्को घाम लागेको छ। आज दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा तराई 1-2 ठाउँमा ठूलो वर्षा हुन सक्ने महाशाखाले अनुमान गरेको छ। आज राति पनि सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई 1-2 ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेकोले त्यस क्षेत्रको नदीनाला आसपास र पहिरोको जोखिम भएका स्थानमा सतर्कता अपनाउन आग्रह गरिएको छ। त्यस्तै भोलि कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई 1-2 ठाउँमा ठूलो वर्षा हुने सम्भावना छ। वर्षा हुन सक्ने क्षेत्रमा आकस्मिक बाढ़ी, पहिरो तथा डुबानको जोखिम बढ़न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढ़ी तथा पहिरोका घटना बढ़दै गएका छन्। त्यस्तै सड़क अवरूद्ध हुने क्रम पनि बढ़ेको छ। कर्णाली प्रदेशका 2 प्रमुख सड़क पूर्ण रूपमा अवरूद्ध छन्। नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेका अनुसार गएको असार 17 गति परेको पानीले रूकुम पश्चिमको 8 बिस्कोट नगरपालिका छ। रिजेगार खोलामा आएको पहिरोले जाँजरको डोल्पा जोड्ने भेरी करिडोर अवरूद्ध भएको छ। त्यसै गरी हिजो रोल्पाको परिवर्तन गाउँपालिका 1 खोलाबाङ क्षेत्रमा खसेको पहिरोका कारण घोराई रूकुम शहीद मार्ग रूपमा बन्द छ। प्रवक्ता काफ्लेले अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्ग प्रभावित बन्दै गएका र अवरूद्ध सड़क खुलाउन आवश्यक प्रयास पनि भइरहेको जानकारी दिनुभयो। पूर्ण रूपमा अवरूद्ध भएका सड़क सञ्चालन नहुँदासम्म यात्रा नगर्न तथा आंशिक रूपमा सञ्चालनमा आएका सड़कमा पनि अत्याधिक सावधानी अपनाएर मात्र यात्रा गर्न उहाँको आग्रह छ। प्रहरीले बर्खायाममा आवश्यक सतर्कता अपनाउन तथा यात्रा अघि सम्बन्धित सड़कको अवस्थाबारे प्रहरी र प्रशासनसँग जानकारी लिन पनि अनुरोध गरेको छ। चितवनको भरतपुर महानगरपालिका 23 बेलहट्टामा हात्तीको आक्रमणबाट 2 जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार गैराती घरमा सुतिरहेको बेला जंगली हात्तीको आक्रमणमा परि 25 वर्षीय आशिका बोटे र उहाँका 4 वर्षीय छोरा भरतको ज्यान गएको हो। हात्ती धपाउन आशिकाका श्रीमान पूर्णले आगो बाल्दा उहाँको कच्ची घरमा आगलागी समेत भएको छ। आगो प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा निभाइएको छ। दाङमा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ। दुईजना घाइते भएका छन्। घोराई उपमहानगरपालिका दुई बस्ने 26 वर्षीय दिपा थापाको चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। घोराई नौ मछाहीमा धान रोपाई भइरहेका बेला हिजो बेलुका 81 चट्याङ परेको थियो। घोराई दुई मर्फिस बस्ने 29 वर्षीय कमला थापा र त्यही ठाउँका 34 वर्षीय सन्दीप विक घाइते हुनुहुन्छ। घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराईमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। सरकारले हेटौँडा कपड़ा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाबाट परीक्षण उत्पादनको काम भइरहेको जानकारी गराएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले हेटौँडा कपड़ा उद्योग सञ्चालनका लागि परीक्षण उत्पादनको काम भइरहेको बताउनुभयो। सरकारले 2073 साल असार 18 गते हेटौँडा कपड़ा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो। सरकारको पुनः सञ्चालन गर्ने निर्णयसँगै अर्थ मन्त्रालय बाट बजेट निकासा भइसकेको सचिव राउतले जानकारी दिनुभयो। पछिल्लो समयमा 7 वटा बन्द भएका अथवा रुग्ण उद्योगको सम्पत्ति तथा दायित्वको मूल्यांकन कार्य डीडीए रिपोर्ट बनाउने काम भइरहेको पनि उहाँले बताउनुभयो। कसरी सञ्चालन गर्ने भन्ने बारेमा भने डीडीए रिपोर्ट आएपछि मात्रै तय हुनेछ। वर्तमान सरकारको 100 दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा सचिव राउतले उद्योग मन्त्रालय र अर्थ मन्त्रालयबाट भइरहेका पहलबारे जानकारी दिनुभएको हो। 2069 साल माघ 12 गते नेपाल सरकार मन्त्री परिषदको निर्णयबाट खारेजीमा गएको हेटौँडा कपड़ा उद्योग पुनः सञ्चालनको लागि परीक्षण उत्पादन गर्न असार 18 गतेको बैठकबाट सैद्धान्तिक स्वीकृति प्राप्त भएको हो। अब विदेशको खबर। अस्ट्रेलियामा ब्याट्रीबाट चल्ने विद्युतीय गाड़ीको बिक्रीले गएको महिना अर्थात जूनमा लगातार 5 पटक नयाँ कीर्तिमान कायम गरेको छ। अस्ट्रेलियाको गाड़ी उद्योगको छाता संगठन फेडरल च्याम्बर अफ अटोमोटिभ इण्डस्ट्रीज एफसीएआईले सार्वजनिक गरेको मासिक तथ्याङ्क अनुसार जून महिनामा अस्ट्रेलियाभर कुल 1,30,058 नयाँ गाड़ी बिक्री भएका छन्। जसमध्ये विद्युतीय गाड़ीको हिस्सा 23.3% रहेको छ। यसअघि मे महिनामा 20% विद्युतीय गाड़ी बिक्री भएकोमा जूनमा यसलाई उछिन्दै नयाँ रेकर्ड कायम भएको हो। विद्युतीय गाड़ीको बजार हिस्सामा देखिएको यो वृद्धि गएको फेब्रुअरीदेखि लगातार जारी छ। फेब्रुअरीमा कुल बिक्रीको 11.8% रहेको ईभीको हिस्सा 5 महिनाको अवधिमा झण्डै दोब्बर पुगेको छ। तथ्याङ्क अनुसार अस्ट्रेलियामा नयाँ गाड़ी आपूर्तिका लागि चीन सबैभन्दा ठूलो स्रोत बनेको छ। विभिन्न द्वन्द र पेट्रोलियम पदार्थको मूल्यमा देखिएको अस्थिरताका कारण उपभोक्ताले इन्धनको मूल्यमा हुने जोखिम कम गर्न विद्युतीय गाड़ीप्रति विशेष चासो बढ़ाएका छन्। अब खेल खबर। आईसीसी महिला टी20 विश्वकपको उपाधिका लागि आज घरेलु टोली इंल्याण्ड र साबिक विजेता अस्ट्रेलियाले खेल्दैछन्। लर्ड्समा फाइनल खेल नेपाली समयअनुसार बेलुका 8:15 शुरू हुनेछ। दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन्। इंल्याण्डले सेमी फाइनलमा दक्षिण अफ्रिकालाई 40 रनले पराजित गर्दै फाइनलमा पुगेको हो भने अस्ट्रेलियाको महिला टोलीले वेस्ट इण्डिजलाई 8 विकेटले हराउँदै उपाधि नजिकै पुगेको हो। अस्ट्रेलिया र इंल्याण्ड विश्व महिला क्रिकेटका दुई शक्तिशाली टोली मानिन्छन्। आजको खेलले विश्व महिला क्रिकेटको च्याम्पियन टोली तय गर्नेछ। र विश्वकप फुटबलमा फ्रान्स र मोरक्को अन्तिम आठमा पुगेका छन्। आज बिहान भएको खेलमा फ्रान्सले पाराग्वेलाई एक तथा गैराती भएको खेलमा मोरक्कोले सहआयोजक क्यानडालाई तीन गोलले हरायो। पाराग्वेसँगको खेलमा फ्रान्सका कप्तान किलियन एम्बापेले 70 मिनटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक भयो। यो गोलसँगै एम्बापेले यो विश्वकप फुटबलमा 7 गोल गर्दै अर्जेन्टिनाका लियोनल मेस्सीसँग बराबरी गरेका छन्। अब क्वार्टर फाइनलमा फ्रान्स र मोरक्को बीच खेल हुनेछ। 7 पटक विश्वकप खेलिरहेको मोरक्को दोस्रो पटक क्वार्टर फाइनलमा पुगेको हो। क्यानाडा र पाराग्वे बाहिरिएका छन्। यो विश्वकपबाट बाहिरिने क्यानाडा पहिलो आयोजक देश बनेको छ। चारबन्झेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। डोल्पाको गैरी गाउँमा मध्यरातमा बाढ़ी, एक महिलाको ज्यान गयो, 6 घाइते। पानी परिरहेका सुर्खेत, दैलेख र अछाममा सतर्कता अपनाउन आग्रह। विभिन्न क्षेत्रमा बाढ़ी तथा पहिरोका घटना बढ़दै, कर्णालीका दुई सड़क अवरूद्ध, जोखिम अवस्थामा यात्रा नगर्न प्रहरीको अनुरोध। हेटौडा कपड़ा उद्योग फेरि सञ्चालनको तयारी, नेपाली सेनाबाट परीक्षण उत्पादन चल्दै। अस्ट्रेलियामा विद्युतीय गाड़ीको बिक्रीमा नयाँ कीर्तिमान, एक महिनामा 1,30,000 गाड़ी बिक्री। पेट्रोलियम पदार्थको भावमा अस्थिरता मुख्य कारण। र महिला टी20 विश्वकपको उपाधिका लागि आज इंग्ल्याण्ड र अस्ट्रेलियाले खेल्दै।

0: छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाघसिंह
1: वन डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध
2: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो गर्मी र सुक्खायामको शुरूआत सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ
3: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन
1: डढेलो वन जंगलको शत्रु हो यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोत को विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ
3: डढेलोले वन्यजन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ
2: डढेलोले सतही भूक्षय बढाउँदछ वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ
1: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुखो बनाउँदछ
3: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौ वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौ वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौ कहीँ कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन नजिकको वन कार्यालय वा सुरक्षा निकाय जिल्ला प्रशासन कार्यालयमा खबर गरौ तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउ वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो वन एन 2076 को दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष कैद वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौ आगलागीबाट आफू पनि बचौ अरूलाई पनि बचाऊ
2: डिभिजन वन कार्यालय बर्दिया सम्पर्क फोन नम्बर 0484201156
4: ओहो हामी बिरामी भएपछि कहाँ जाने त
5: तपाईँलाई थाहा छैन नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली
4: हो र त्यहाँ सुविधाहरू के रहेछ त
5: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने मुख बाङ्गो हुने बाथ रोग ढाड दुख्ने मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ
4: अङ्कल सेवाहरू
5: नवजात तथा बाल रोग विशेषज्ञ मृगौला तथा मूत्र रोग विशेषज्ञ हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ प्याथोलोजी भिडियो एक्सरे डिजिटल एक्सरे ईसीजी कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत दिशा पिसाब खकार थाइराइड बायोप्सी कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ सम्पर्क फोन नम्बर 081533719 98480229 र 98605229
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाघ सुने

0: मोबाइल हराएको सम्बन्धी सूचना। बर्दिया ठाकुरबाबा नगरपालिका दुई तीन घरवा निवासी पोकना थारूको एन्ड्रोइड मोबाइल सहित चालक अनुमति पत्र, ड्राइभिङ लाइसेन्स तल्लो गोडानादेखि नेवलापुर स्कूल जाने क्रममा हराएको हुँदा फेला पार्नुहुने महानुभावले 98681929928 सम्पर्क गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। नोट, फेला पार्नुहुने महानुभावलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ।
1: सबैजनालाई नमस्कार छ है। आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
2: यसका लक्षणहरू के के हुन्?
1: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
2: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
1: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
2: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
1: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
3: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
4: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश। गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
2: आयुर्वेदी उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंग सक्ता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
1: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590। लक्ष्मी, ए लक्ष्मी, अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
3: ए लिनुस् त।
0: यो होइन नि, बम्बई टेलर्समा सिलाएकोला ल्याऊ न, त्यो राम्रो छ कि।
3: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
0: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोराछोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
3: ओहो भिनाजु, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
0: यो कोट प्यान्ट त हाम्रै भरिगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
4: हाम्रो यहाँ हान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
5: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484-45875।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाघ झैँ।

0: मोबाइल हराएको सम्बन्धी सूचना। बर्दिया ठाकुरबाबा नगरपालिका दुई तीन घरवा निवासी कोकना थारूको एन्ड्रोइड मोबाइल सहित चालक अनुमति पत्र, ड्राइभिङ लाइसेन्स तल्लो गोडालादेखि नेवलापुर स्कूल जाने क्रममा हराएको हुँदा फेला पार्नुहुने महानुभावले 98681929928 सम्पर्क गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। नोट, फेला पार्नुहुने महानुभावलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: के तपाई आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर एक दुई र तीन महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा एक महिने इन्टरनेट कोर्स, एक महिने प्रोग्रामिङ कोर्स, तीन महिने बेसिक कोर्स, तीन महिने ग्राफिक कोर्स, एक महिने एकाउन्टिङ कोर्स, तीन महिने हार्डवेयर कोर्स, तीन महिने मोबाइल रिपेयरिङ कोर्स,
1: छ महिने डिप्लोमा कोर्स, एक वर्ष प्रोफेसनल डिप्लोमा कोर्स, एक वर्ष डिप्लोमा कोर्स, तीन महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।

0: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको एसई दिएका विद्यार्थीहरूलाई 15% छुट कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ दलित जनजाति अपाङ्ग पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ प्रोप्राइटर आशाराम चौधरी सम्पर्क मोबाइल नम्बर 98 4 86 66 857 र 98 1 95 45 522 AR कम्प्युटर इन्स्टिच्युट भुरीगाउँ बजार बर्दिया आमाको दूध बच्चाको पहिलो औषधि हो जन्मेको एक घण्टाभित्र अनिवार्य रूपमा स्तनपान शुरूआत गरौं 6 महिनासम्म आमाको दूध मात्रै खुवाऊ स्वस्थ बच्चा उज्यालो भविष्य स्तनपान गराऊ स्वास्थ्य बचाऊ
1: यो हो तपाईँको आफ्नै रेडियो रेडियो टाइगर 99.2 MHz रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 10 बजेको छ
2: बुढी ल मलाई अफिस जान लेट भइसक्यो खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो
3: ला म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा मैले हजुरलाई कतिचोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर कहिले मान्नुहुन्न एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट बजार जाँदा पनि त्यही घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा अब त भनेको मान्नुहोस् न
2: कुरा चाहिँ बुढीको पनि ठिकै हो मैले कोट प्यान्ट नसिलाउने भन्या हो र पल्लाघरको स्यामी अनि तिम्रो देवर हरेके छ नि हामी तिनीहरूले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त
3: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो स्कुल लागि थाहा छैन
2: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी हाम्रै भोरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्ण टेलर छ नि हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु ल म अहिले लागे है त खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याऊ न मलाई हतार भइसक्यो
3: हस् म लिएर आउँछु कर्म स्टोर एन्ड टप कृष्ण टेलर्सका विशेषताहरू
2: हजुर हाम्रो यहाँ कोट स्टक कोट जुहारी कोट दौडा सुरुवाल सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस निजामती कर्मचारीका ड्रेसहरू संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ
3: प्रोप्राइटर लक्ष्मण चौधरी सम्पर्क मोबाइल नम्बर 98 64 35 80 76 98 48 0 67 187 र 98 69 54 78
2: कर्म स्टोर एन्ड टप कृष्ण टेलर्स ठाकुर बाबा नगरपालिका वडा नम्बर 1 भोरीगाउँ बर्दिया

0: गाह्रो पो भयो त
1: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चालित स्टोर छ नि।
2: अब चिन्ता छोड्नुहोस्, तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर सञ्चालित स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर सञ्चालित स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98691777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
3: मोबाइल हराएको सम्बन्धी सूचना। बर्दिया ठाकुरबाबा नगरपालिका 2 तीनघरवा निवासी कोकना थारूको एन्ड्रोइड मोबाइल सहित चालक अनुमति पत्र, ड्राइभिङ लाइसेन्स तल्लो गोडानादेखि नेवलापुर स्कूल जाने क्रममा हराएको हुँदा फेला पार्नुहुने महानुभावले 98681929928 सम्पर्क गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। नोट, फेला पार्नुहुने महानुभावलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ।
4: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: ए राम लौटन भाइ, के गर्दैछौ?
1: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी
2: हजुर,
1: जाऊ त दुई गिलास चिया बनाएर ल्याऊ।
2: हस् बाबा।
0: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
1: 21 वर्ष कि पुगिन्। अब बिहे गर्ने उमेर पनि भयो, कोही असल केटा छ भने यसो कुरा चलाउनु पर्यो दाई।
0: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपटक कुरा चलाउँ त।
1: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौँ कि?
0: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
1: ए कुरा त्यस्तो पो हो? अब त्यो कसरी थाहा पाउने त दाई?
0: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोगको अनिवार्य चेक जाँच गराउनु पर्दछ, र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
1: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
3: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोरा छोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
4: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
5: आफ्नो सुन्ती बाटी रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: मोबाइल हराएको सम्बन्धी सूचना बर्दिया ठाकुरबाबा नगरपालिका 2-3 घरुवा निवासी कोकना थारूको एन्ड्रोइड मोबाइल सहित चालक अनुमति पत्र ड्राइभिङ लाइसेन्स तल्लो गोडालादेखि नेवलापुर स्कूल जाने क्रममा हराएको हुँदा फेला पार्नुहुने मानुभावले 98681929928 सम्पर्क गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। नोट, फेला पार्नुहुने मानुभावलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 97.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: केपी पोलिक्लिनिक भुरी गाउँमा हार्जोनी नशा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: यही असार 27 गते शनिबारको दिन
0: फेरी अस्पताल नेपालगंजबाट हार्जोनी नशा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नशा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोडीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरी गाउँ। थप जानकारीका लागि 084-40-30-82।
2: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
3: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
2: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
3: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने, नशा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
4: आफ्नो सुन्दी बाटी रेडियो टाइगर 99.2 MHz।
5: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला बिहानको 11 बजेको छ।

0: रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाघधुनी।
1: खुशीको खबर,
2: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
1: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
3: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
1: साइना मेडिकल हलका सेवाहरू,
4: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
3: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
2: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSC, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
3: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
1: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइरोइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्यप्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
2: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
5: ओइ सन्जु, कहाँ हो के यति

0: हतारमा
1: अन्त कहाँ हुनु नि? नमन सपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
0: ए रमेश पर्ख न, कता हिँडेको के?
3: कहाँ रहिने दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए ओ मारा से, म फेरि नमन सपिङ सेन्टरमा जाइदु।
0: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
0: प्रोप्राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570 29017 र 98570 33।
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।
5: रेडियो टाइगर स्टूडियो टाइम। अहिले दिउँसोको 3 बजेको छ।
6: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बजेटमा नसमेटिएको विषय मौद्रिक नीतिमा व्यवस्था गर्न निजी क्षेत्रको माग, मौद्रिक नीतिबाट स्पष्ट राहत नआए अर्थतन्त्रले गतिन नसक्ने महासंघ अध्यक्ष श्रेष्ठको भनाई। पत्रकार महासंघको राष्ट्रिय भेलामा संचार मन्त्री र महासंघका नेतृत्व बीच आरोप प्रत्यारोप। प्रेस स्वतन्त्रतामाथि सरकारले कुनै हस्तक्षेप नगरेको र नगर्ने मन्त्री चिन्ह चिन्हको दावी। चितवनमा हात्ती पीड़ित स्थानीयवासी र प्रशासन बीच सहमति। अहिलेसम्म 25 जनाको ज्यान लिएको ध्रुवीय हात्ती नियन्त्रणमा लिन तत्काल प्रक्रिया थाल्ने। ऊर्जा संकटपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण गर्ने, झण्डै 2.5 लाख वर्ग किलोमिटर क्षेत्रमा अन्वेषणका लागि बोलपत्र आह्वान गर्ने तयारी। र विश्वकप फुटबलको क्वार्टर फाइनलमा पुग्न आज राति ब्राजिल र नर्वे खेल्दै भोलि बिहान इंग्ल्याण्ड र मेक्सिको बीच खेल। नेपाल खबरमा अब पूरा खबर। निजी क्षेत्रले बजेटले नसमेटेका विषय आउँदो मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएको छ। सभा अन्तर्गतको अर्थ समितिमा आज भएको छलफलमा नेपाल वाणिज्य महासंघ बजेटमा छुटेको विषय मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने स्वतन्त्रलाई पुनर्जीवित गर्न मौद्रिक नीति मार्फत नीतिगत सुधार नगरिएमा अर्थतन्त्रले गति लिन नसक्ने उहाँको भनाइ छ। यस्तै परिसंघका उपाध्यक्ष भीम घिमिरेले बजारमा माग नहुनु मुख्य समस्या भएको बताउँदै उपभोग घटाउने कार्यक्रम क्षेत्रगत आवश्यकता अनुसार कर्जा मार्गदर्शन परिमार्जन गर्नुपर्ने सुझाव दिनुभयो। संकटमा परेको उद्योगलाई खराब कर्जामा वर्गीकरण नगरी पुनर्संरचनाको अवसर दिनुपर्ने पनि उहाँको माग छ। दुवै संस्थाले भारत जस्तै स्वतन्त्र मौद्रिक नीति समिति गठन र राष्ट्र बैंकको संरचनागत सुधारमा समेत माग गरेका छन्। यसमा नेपाल राष्ट्र बैंकका पूर्व गवर्नर महाप्रसाद अधिकारीले आउँदो आर्थिक वर्षको मौद्रिक नीति लचिलो र विस्तारकारी हुनुपर्ने बताउनुभयो। देशको आर्थिक सकारात्मक रहेकाले नीतिगत दर वा ब्याज परिवर्तन थप पछिल्लो बनाउनु नपर्ने

0: केपी पोलिक्लिनिक भुरी गाउँमा हाडजोरी नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: यही असार 27 गते शनिबारको दिन
0: फेरी अस्पताल नेपालगंजबाट हाडजोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोडीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरी गाउँ। थप जानकारीका लागि 084-40-30-82।
2: सबैजनालाई नमस्कार छ है।
3: नमस्कार।
2: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल
4: खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नु होला।
5: मण्डल भूवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट र कर
6: तपाईको ठाउँमा तपाईको आवाज सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।
7: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन्, थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
8: तपाईँ मात्रै चुरोट, स्कुति, गाजा, पुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको स्कुति, पुकार, सेम्बहार, गाजा, चुरोट खाई दीर्घ रोगी, कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
7: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं।
9: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
10: सुन्नुहोस् त, उन्नत जातका तरकारीका बिउ बिजन, कीटनाशक विषादी र मलखाप ल्याउनु पर्यो।
11: पछि नेपालगञ्ज गुलेरातिर गएको बेला ल्याउला नि।
10: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरी गाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
12: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मलखाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
9: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मलखाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर फडकलाल पन्थी, सिर्जना एग्रोभेट सेन्टर, भुरी गाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98-649-20-111।
13: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाघ झैँ।

0: अनि त बुझ्नु खुब नाच्छु भन्दै त जाउन त नाच
1: मोबाइल हराएको सम्बन्धी सूचना
2: खुसीको खबर के तपाईँलाई पेट तथा कलेजहरूको नयाँ तथा पुरानो समस्या छ यदि छ भने अब तपाईँको लागि खुसीको खबर काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेज रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ यदि तपाईँलाई ग्यास एसिडिटी पेट पोल्ने खाना नपच्ने डकार धेरै आउने पेट फुल्ने तथा भारी हुने अल्सर बारम्बार पेट दुख्ने अपान्न वाए टाइफाइड एच पाइलोरी संक्रमण कब्जियत वा पखाला गल ब्लाडर स्टोन फ्याटी लिभर जन्डिस हेपाटाइटिस ए बी सी कलेजो सुनिने सिरोसिस कलेजोमा पानी जम्ने कलेजोमा सिस्ट वा ट्युमर अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस् पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस् स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस् याद राख्नुहोस् प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी बीपी चोक नेपालगंज नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य फोन नम्बर 081530105 र 97053000450
3: लक्ष्मी ए लक्ष्मी अफिस जाने बेला भइसक्यो मेरो कोट प्यान्ट ल्याऊ त
4: ए लिनुस् त
3: यो होइन नि बम्बई टेलर्समा सिलाएकोलाई ल्याऊ न त्यो राम्रो छ कि
4: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त
3: अर्को जोड त सिलाउने नै हो त्यो सँगै बुवाको लागि दौरा सरवाल तिम्रो लागि कुर्ता सरवाल सँगै भाइ र छोराछोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो
4: ओहो बिनाजु यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त कहाँबाट सिलाएर ल्याउनु भयो
3: यो कोट प्यान्ट त हाम्रै भुरीगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि
5: हाम्रो यहाँ हान्ड कपडा स्कुल ड्रेस कोट प्यान्ट सलवार ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपर मूल्यमा पाइन्छ
6: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर भुरीगाउँ बजार बर्दिया सम्पर्क मोबाइल नम्बर 98485475
4: सबैले मलाई मात्र किन हेर्दैछन् कि आज पार्टीमा
7: हेर्दैनन् त यति आकर्षक र नयाँ मोडेलका गहना लगाएर आएपछि बरु भन न म पनि बनाउँछु गएर
4: उही सबैको रोजाइमा पर्न सफल विजय ज्वेलर्समा त हो नि कान्छी
8: हजुर हामी कहाँ बिना रसायनको नम्बर एक सुनबाट आधुनिक किसिमका गरगहना रानीहार छटके तिलहरी चूडा तिलहरी चन्द्रमा झुम्की बिन्दिया जस्ता आधुनिक किसिमका गरगहना चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गर्नुका साथै खरिद बिक्री पनि गरिन्छ
7: सुन चाँदीमा शुद्धता नै हाम्रो पहिचान हो साथै ज्यालामा विशेष छुटको व्यवस्था पनि गरिएको छ
8: प्रोप्राइटर विजय सुनार विजय ज्वेलर्स ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बजार बर्दिया सम्पर्क मोबाइल नम्बर 98195480001 र 98686949140
9: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाघ छ

0: डमरेलले टिट्टु दिल्ली ब्यानर जति दखल दियो त
1: यो साल त ढुक्क भयो है बुढी।
2: हो नि, अघिल्लो साल सम्झिँदा त कहाँले लाग्छ, पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र। सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
1: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
3: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
4: प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
5: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
6: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
5: अरे अरे सपना, तिमी कता जान लागे कि?
7: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
5: ए रमेश, पर्ख न, कता हेरेको के?
8: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारस है। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
5: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
8: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
5: प्रोपराइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570029017 र 98570037582।
9: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
10: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बात छैन।

0: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
2: आयुर्वेदी उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डिफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
1: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाघ छ।

खुसीको खबर। के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा

0: मेन्दु रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।
2: रेडियो टाइगर स्टूडियो टाइम।
0: यति बेला अपराह्नको 4 बज्यो।
3: केपी पोली क्लिनिक भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
4: यही साउन 8 गते शुक्रबारको दिन
3: पेट, छाती, सुगर प्रेसर, थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
5: होइन अञ्जना, पैसा छन् शान्ति गरेर बसेकी छौ त कताको तयारी हो?
6: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु।
5: अनि टिभीएस कम्पनी चाहिँ किन नि?
6: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जग्गा पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाइ हो।
5: ओहो, टिभीएस को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
6: अब कता हुनु नि, हाम्रै भूमिका रहेको लाठा मोटरसाइकल वर्कसपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुपथ मूल्यमा नेपालगंजकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँ ठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक, स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफरबाट छुट्नु होला नि फेरि।
5: ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया, प्रोप्राइटर टोप बहादुर थारू। सम्पर्क मोबाइल नम्बर 98-154-72-681 र 98-164-24-650।
7: ये नानी कता हिँड्यो बा, आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
8: ल काका, किन चिन्ता गर्नु भएको, घर सञ्चारी स्टोर छ नि।
9: हो, अब चिन्ता छोड्नुहोस्, तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर सञ्चारी स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर सञ्चारी स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली, मार्सी र स्थानीय अनधि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोप्राइटर राधा रिजाल 98-691-777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया।
0: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: ए रामलौटन भाइ, के गर्दैछौ?
1: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी,
2: हजुर,
1: जाऊ त दुई गिलास चिया बनाएर ल्याऊ।
2: हस् बाबा।
0: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
1: 21 वर्ष कि पुगिन्। अब बिहे गर्ने उमेर पनि भयो, कोही असल केटा छ भने यसो कुरा चलाउनु पर्यो दाई।
0: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपटक कुरा चलाऊ त।
1: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौ कि?
0: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
1: ए कुरा त्यस्तो पो हो? अब त्यो कसरी थाहा पाउने त दाई?
0: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोगको अनिवार्य चेक जाँच गराउनु पर्दछ र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
1: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
3: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोरा छोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
4: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
5: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
6: ल साल दिदी पनि, सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
5: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका एक, कञ्चनपुर जाने बाटो भुडिगाउँ बर्दिया। प्रोप्राइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98482974।
7: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: खुसीको खबर। के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081530105 र 97053500450।
1: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज़, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: एकांशी
1: गहना कहाँबाट किने सोच बनाएकी थियौ?
0: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुन चाँदी पसलमा जाने विचार गरेकी छु।
1: विजय सुन चाँदी पसलमा नै किन नि?
0: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ।
1: साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ।
0: विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
1: प्रोपराइटर च्यानल सुनार। विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 9843638058। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन्छ सधैँ बाघ सुनि।

0: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 5 बजेको छ।
1: यो साल त ढुक्क भयो है बुढी।
2: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र। सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
1: हो त, धन्ना समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
3: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
4: प्लान इन्टरनेसनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।

0: कता हिँड्यो बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
1: ल काका, किन चिन्ता गर्नु भएको? घर संसार स्टोर छ नि।
2: ओ, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98699177777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
3: खुशीको खबर, प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स नयाँ व्यवस्थापनका साथ पुरानो ठाउँदेखि किसान एकल नजिकै सरेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ भान्सामा परेको हुने सम्पूर्ण किसिमका सामानहरू उपलब्ध छन्। काँच, तामाका भाँडाहरू, कुर्सी, टेबल, ड्रम, डार्किन लगायत प्लास्टिकका सामानहरू पाइनुका साथै सम्पूर्ण किसिमका भाँडाहरू सुखद मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्। प्रोपराइटर सरस्वती शर्मा, सम्पर्क नम्बर 98589453। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स, गुलरिया रोड, किसान एग्रो नजिकै।

मोबाइल हराएको सम्बन्धी सूचना। बर्दिया ठाकुरबाबा नगरपालिका दुई तिनघरुवा निवासी कोकना थारूको एन्ड्रोइड मोबाइल सहित चालक अनुमति पत्र, ड्राइभिङ लाइसेन्स तल्लो गुडानादेखि लेलापुर स्कूल जाने क्रममा हराएको हुँदा फेला पार्नुहुने महानुभावले 98681928928 सम्पर्क गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। नोट, फेला पार्नुहुने महानुभावले

0: उचित पुरस्कारको व्यवस्था गरिएको छ।
1: गाउँघरको रेडियो ठाउँ ठाउँको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: नेपाल ओ भेरी वातावरणीय विशेषता समूह बी ग्रुप की साझेदारीमा बर्दिया जिल्लामा सञ्चालन हुइरहल विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितके लाग जारी सन्देश।
1: होइन अञ्जना, पैसा छन् शान्ति गरेर बसेकी छौ त कताको तयारी हो?
2: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु।
1: अनि टिभीएस कम्पनीले किन नि?
2: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जग्गा पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाई हो।
1: ओहो, टिभीएस को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
2: अब कता हुनु नि, हाम्रै भुरिगामा रहेको लाखा मोटरसाइकल वर्क सपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुपथ मूल्यमा नेपालगंजकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँ ठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफरबाट छुट्नु होला नि फेरि।
1: ठाकुर बाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, प्रोप्राइटर टोप बहादुर थारू, सम्पर्क मोबाइल नम्बर 9814-72681 र 9814-64-24650।
3: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 6 बजेको छ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी सम्झना महर्जनसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: रोसे खोलामा बाढ़ी आएपछि बीपी राजमार्गको काभ्रे खण्ड अवरूद्ध, राति पनि देशका केही ठाउँमा पानी पर्ने, यस वर्ष एलनिनोको प्रभावले चरम मौसमी घटनाको जोखिम, हरेक नागरिक सचेत हुनुपर्ने,
2: बाढ़ी पहिरोको जोखिमको लागि हामी काम गर्नुपर्छ भन्ने यसले म्यान्डेट पनि दिन्छ, जोखिमको ज्ञान प्रत्येक व्यक्तिले लिनुपर्छ।
0: सम्पर्कविहीन कर्मचारीमाथि सरकारको कार्यवाही शुरू, नवयुवा आन्दोलनका फौजदारी मुद्दाहरूको पेशी रोक्न महान्यायाधिवक्ताको कार्यालयको निर्देशन।
1: यस वर्ष मालदह आँपको उत्पादन घट्यो, अब बढ़ीमा 10 दिनलाई पुग्ने, आँपहरूबाट सस्तोमा किनेर बिचौलियाले बजारमा महँगो बनाएको किसानको गुनासो।
0: ऊर्जा संकटपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण विस्तार गर्ने, झण्डै 2.5 लाख वर्ग किलोमिटर क्षेत्रमा अन्वेषणको लागि बोलपत्र आह्वान गर्ने तयारी।
1: र लिग टू क्रिकेट श्रृंखला खेल्न जाने नेपाली टोलीको विदाई, विश्वकप फुटबलको क्वार्टर फाइनलमा पुग्न आज राति ब्राजिल र नर्वे खेल्दै।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आँखाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556943333, 4935555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। काभ्रेको रोसी खोलामा पानीको सतह बढेपछि बीपी राजमार्गको काभ्रे खण्डमा गाड़ी आवागमन बन्द गरिएको छ। जिल्ला ट्राफिक

0: प्रहरीकाहरूले काभ्रेले सूचना निकालेर सम्भावित जोखिमलाई ख्याल गर्दै बीपी राजमार्गको काभ्रेको सड़क खण्डमा तत्कालका लागि सबै प्रकारका गाडीको आवागमन रोकेको र स्थिति सामान्य नहुन्जेलसम्म रोक्ने जनाएको छ। प्रहरीका अनुसार दिउँसो 3 बजेदेखि परेको मुसलधारे वर्षाका कारण रोशी खोलाको जलस्तर बढ़ेको छ। केही ठाउँमा डाइभर्सन बगाएको छ। काभ्रे प्रहरीका अनुसार काठमाडौँतर्फ र पूर्वतर्फ आवाज जात गरिरहेका गाड़ीलाई काभ्रे भन्ज्याङ र मंगलटार तथा सिन्धुलीको नेपालतर्फमा रोकिएको छ। आज देशका धेरै ठाउँमा पानी परेकोमा पछिल्लो 3 घण्टामा कोशी बागमती र गण्डकी केही क्षेत्रमा ठूलो पानी परेको छ। यसैबीच देशभर मनसुनी प्रणाली सक्रिय रहेकोले आज राति र भोलि पनि विभिन्न प्रदेशमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
1: जलवायु परिवर्तनसँगै पछिल्ला वर्षहरूमा विश्वव्यापी मौसमी उतार चढ़ाव बढ़दै जाँदा यस वर्ष शक्तिशाली एलनिनोको जोखिम बढ़ेको छ। संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठन WMOले एलनिनो आउँदो केही महिनाभित्र तीव्र रूपमा बलियो हुने भन्दै त्यसले खडेरी, केही ठाउँमा अत्यधिक वर्षा, गर्मीको लहर तथा अन्य चरम मौसमीय घटनाको जोखिमको चेतावनी दिएको छ। प्रशान्त महासागरको पानी औसत भन्दा बढ़ी तातो भएर हुने यो घटनाले मनसुनी वायुमा प्रभाव पार्ने र नेपालमा मनसुनको भूमिका उल्लेख रहेकोले यहाँ चासो र चिन्ता पनि बढ़ेको छ। सम्भावित खडेरी, खाद्य सुरक्षा, जलस्रोतको कमी तथा स्वास्थ्य सम्बन्धी चुनौती

0: उतार चढ़ाव बढ़दै जाँदा यस वर्ष शक्तिशाली एलनिनोको जोखिम बढ़ेको छ। संयुक्त राष्ट्र संघको विश्व मौसम विज्ञान संगठन WMOले एलनिनो आउँदो केही महिनाभित्र तीव्र रूपमा बलियो हुने भन्दै त्यसले खडेरी, केही ठाउँमा अत्यधिक वर्षा, गर्मीको लहर तथा अन्य चरम मौसमीय घटनाको जोखिमको चेतावनी दिएको छ। प्रशान्त महासागरको पानी औसत भन्दा बढ़ी तातो भएर हुने यो घटनाले मनसुनी वायुमा प्रभाव पार्ने र नेपालमा मनसुनको भूमिका उल्लेख रहेकोले यहाँ चासो र चिन्ता पनि बढ़ेको छ। सम्भावित खडेरी, खाद्य सुरक्षा, जलस्रोतको कमी तथा स्वास्थ्य सम्बन्धी चुनौती सामना गर्न किसानदेखि स्थानीय सरकारसम्मले समयमै पूर्व तयारी गर्नुपर्नेमा विज्ञहरूले जोड़ दिएका छन्। साथी महेश गेवालीले एलनिनो के हो भनेर जलवायु विज्ञ धर्मराज उप्रेतीलाई सोध्नु भएको छ।
1: यो स्पेनिस शब्द हो एलनिनो भनेको चाहिँ एलनिनोको अर्थ चाहिँ लिटिल बोय भन्ने अथवा सानो केटा भन्ने चाहिँ अर्थ हुन्छ। प्रशान्त महासागर तात्यो र एकदेखि दुई डिग्रीको चाहिँ तापक्रम वृद्धि भयो भनेपछि त्यसलाई एलनिनोको अवस्था भनिन्छ भने दुई डिग्रीदेखि तीन डिग्रीको हिसाबले समुद्र तात्यो भनेपछि त्यसलाई सुपर एलनिनो भनिन्छ र वैज्ञानिकहरूले यसपालि सुपर एलनिनो पनि हुन सक्छ भनेर वार्न गरेको अवस्था पनि छ। त्यो भनेको चाहिँ एकदमै ड्राई हुने अवस्था पनि त्यसले ल्याउन सक्छ। एलनिनोलाई चाहिँ प्रभाव पार्ने चाहिँ हिन्द महासागरको तापक्रम पनि प्रभाव पार्छ भनेर चाहिँ मैले भने। एलनिनोको अवस्थामा चाहिँ एसिया नर्मली सुक्खा हुन्छ र ल्याटिन अमेरिकामा भारी वर्षा हुन्छ। 2072 सालमा नेपालमा संविधान आएको वर्षमा पनि एलनिनो अवस्था थियो, एकदमै ड्राई थियो नेपाल, धेरै आगलाग्दा घटना भएका थिए र अहिले पनि त्यो अवस्था हुन सक्छ भनेर चाहिँ अब जलवायु मौसम विज्ञान विभागले पनि यसपालि औसत भन्दा कम पानी पर्ने भनेको।
2: नेपालको मनसुनमा चाहिँ पानी कति ढिलो वा कति कम पर्ने चाहिँ हुन सक्छ?
1: अनुसार फरक फरक पनि छ। जस्तो लुम्बिनी प्रदेशमा औसत भन्दा कम वर्षा हुने सम्भावना चाहिँ 55-65% भनेको छ, त्यति सम्भावना है भने पश्चिम प्रदेशमा यो अवस्था फरक छ, सुदूरपश्चिममा फरक छ, प्रदेश अनुसार फरक छ। 15 दिनको पनि हामीले फोरकास्टलाई अलिकता आकलन गरिदियो भनेपछि वर्षा चाहिँ रोकिने भन्ने चाहिँ छैन, कम हुने र ठाउँ अनुसार चाहिँ फरक हुने अवस्था चाहिँ देखिन्छ।
2: अब यसबाट हुने जोखिम चाहिँ के हुन सक्छ र के कुरामा चाहिँ तयारी गर्नुपर्छ?
1: जोखिम त बाढीको जोखिम, पहिरोको जोखिम, अनि चाहिँ खहरे खोलाको जोखिम। हाम्रा सडक पूर्वाधारहरू चाहिँ कमजोर भएका कारणले गर्दाखेरि सडकमा पनि अब ढुङ्गा खस्ने, पहिरो खस्ने र त्यसले गर्दाखेरि सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरूलाई चाहिँ यसले नोक्सानी गरेको, हानि गरेको अवस्था पनि हामीले देखेका छौँ। शहरी डुबानहरू बढ्दो छ। काठमाडौँमा 30 मिलिमिटरदेखि 40 मिलिमिटर वर्षा हुँदाखेरि नै धेरै ठाउँमा जलमग्न हुने अवस्था छ। रोसी खोलामा चाहिँ 40 मिलिमिटरदेखि 50 मिलिमिटर वर्षा हुँदाखेरि बाढी आउने गरेको अवस्था छ। धेरै ठाउँको थ्रेसहोल्ड पनि परिवर्तन भएको हुनाले चाहिँ औसतभन्दा कम वर्षा हुँदैमा पनि धेरै ठाउँमा जोखिम बढेको हामीले देखेका हुनाले चाहिँ औसतकै हिसाबले चाहिँ हामीले बस्दाखेरि चाहिँ कहिले चाहिँ जोखिमको आकलन गर्न बिर्सन्छौँ कि भन्ने हिसाबले पनि सोच्नुपर्छ। त्यसले गर्दाखेरि चाहिँ बाढी पहिरोको जोखिमको लागि चाहिँ हामीले काम गर्नुपर्छ भन्ने यसले म्यान्डेट पनि दिन्छ। कृषि र स्वास्थ्यमा कृषिमा पानी परेन भनेपछि सुक्खाको असर रोपाई उठाउँदैन भनेपछि यो कृषि प्रणालीमा पनि यसको असर छ। र दोस्रो कुरा चाहिँ रोपाई गर्दाखेरि चट्याङ पर्ने सम्भावना धेरै, त्यति बेला चाहिँ खेतमा पानी भएको ठाउँमा भिजेको ठाउँमा खुट्टा हाल्यो भनेपछि चट्याङ ल्याङ्ने सम्भावना पनि धेरै हुन्छ। आकाशमा चाहिँ गडगडाट हुँदैछ भनेपछि रोपाईको खेतबाट बाहिर निस्कनु पर्ने सबैभन्दा सुरक्षित उपाय हो भनेर पनि भन्न चाहे मैले।
2: एलनिनो चाहिँ कति समयसम्म रहने प्रक्षेपण छ?
1: अहिलेसम्मको लागि 9 महिनादेखि 12 महिना चाहिँ रहन्छ भनेर भनिएको छ।
2: सरकार वा स्थानीय तहले चाहिँ विशेष गरी सर्वसाधारणले चाहिँ कस्तो सहयोग अथवा सूचना दिनुपर्छ जस्तो लाग्छ तपाईँलाई?
1: जोखिमको सूचना सबैतिर पुर्याउने, बिमा गर्ने, जस्तो बाढीको बिमा गर्ने होइन, विद्यालयबाट विद्यार्थी घर फर्किँदाखेरि चाहिँ सुरक्षित तरिकाले जानुपर्छ भन्ने किसिमले विद्यालयमा पनि यो विपदको सचेतना कार्यक्रमहरू गर्ने, नभए पनि एक्स्ट्रा करिकुलमको हिसाबले पनि सानसाना विद्यार्थीहरूलाई पढाउने। जोखिमको ज्ञान चाहिँ एकदमै सेन्डाई फ्रेमवर्कले दिएको म्यान्डेट भनेकै चाहिँ जोखिमको ज्ञान प्रत्येक व्यक्तिले लिनुपर्छ। सबै ठाउँमा सरकारले नै गर्छ भन्ने किसिमले चाहिँ सोच्नु हुँदैन, किन भन्दाखेरि हामी सरकारलाई सहयोग गर्ने भनेको व्यक्तिले पनि धेरै ठूलो भूमिका हुन्छ। सही सूचना, सही माध्यम, सही च्यानलबाट प्रसारण भयो भनेपछि त्यसले राम्रो गर्छ भन्ने हो।
3: उहाँ हुनुहुन्थ्यो जलवायु विज्ञ धर्मराज उप्रेती। नेपाल दर्पणमा खबरकै सिलसिला कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले लामो समयदेखि सम्पर्क विहीन भएका कर्मचारी हटाउने कामको शुरूआत गर्नुभएको छ। नेपाल कृषि अनुसन्धान परिषद नारको अध्यक्ष समेत रहनुभएकी चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका 2 कर्मचारीलाई सेवाबाट हटाएर सम्पर्क विहीन हुने कर्मचारीमाथि कार्यवाही शुरू गर्नुभएको हो। सेवाबाट हटाएका कर्मचारीमा कृषि अनुसन्धान निर्देशनालय सुनसरीमा कार्यरत प्राविधिक अधिकृत 6 पार्वती जोशी र राष्ट्रिय जैविक प्रविधि अनुसन्धान केन्द्र खुमलटार ललितपुरमा कार्यरत वैज्ञानिक एसवान नमिता भट्टराई हुनुहुन्छ। दरबन्दी मात्र ओगटेर सम्बन्धित कार्यालयमा उपस्थित भई जिम्मेवारी पूरा नगर्ने कर्मचारी विरूद्ध आवश्यक कार्यवाही गरेको मन्त्री चौधरीको भनाइ छ। नार्कबाट शुरूआत गरेको र अब मन्त्रालय अन्तर्गत रहेका विभाग केन्द्र लगायत निकायबाट सम्पर्कविहीन रहेका कर्मचारी पनि हटाउने मन्त्री चौधरीले बताउनु भएको छ।
0: महान्यायाधिवक्ताको कार्यालयले नवयुवा आन्दोलनसँग जोड़िएका फौजदारी मुद्दाहरूको पेशी अहिलेलाई रोक्न देशभरका सरकारी वकिल कार्यालयमा पत्र पठाएको छ। गृह मन्त्रालयले असार 18 गते नवयुवा आन्दोलनसँग सम्बन्धित घटनामा परेका फौजदारी अभियोगहरू छानबिन गरी सिफारिश गर्न एउटा कार्यदल बनाउने निर्णय गरेको थियो। त्यही आधारमा महान्यायाधिवक्ताको कार्यालय अन्तर्गतको कर्मचारी प्रशासन शाखाले असार 19 गते सबै उच्च र जिल्ला सरकारी वकिल कार्यालय अदालती कार्यवाही अस्थायी रूपमा रोक्न निर्देशन दिएको हो। कार्यदलले प्रतिवेदन नबुझाएसम्म यी मुद्दाको सुनवाई हुने छैन। यसले गएको भदौ 23 र 24 गतेका घटनासँग जोड़िएर विभिन्न अदालत तथा मुद्दा हेर्ने निकायमा दर्ता भएका मुद्दाहरूलाई असर पार्नेछ। भदौ 24 गतेको घटनामा संलग्न भएको अभियोगमा झण्डै 950 जना विरूद्ध मुद्दा चलिरहेको छ। अहिले नारायण दत्त कडेल महान्यायाधिवक्ता हुनुहुन्छ। वहाँ बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि नियुक्त हुनुभएको हो।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: Airtel Appliances का AC, Cooler, Freeze, Cooker, Induction, Air Fryer लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। Airtel Appliances, बेचरको बानी लाग्छ।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले रूसी खोलामा बाढ़ी आएपछि बीपी राजमार्ग काभ्रे खण्ड अवरूद्ध, राति पनि देशका केही ठाउँमा पानी पर्ने सम्भावना, यस वर्ष एलनिनोको प्रभावले चरम मौसमी घटनाको जोखिम, हरेक नागरिक विपदबारे सचेत हुनुपर्ने, सम्पर्कविहीन कर्मचारीमाथि सरकारको कार्यवाही शुरू, नवयुवा आन्दोलनका फौजदारी मुद्दाहरूको पेशी रोक्न महान्यायाधिवक्ताको कार्यालयको निर्देशन लगायतका खबर प्रस्तुत गर्यौं।
0: नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय आउँदो साउन 3 गतेसम्म थप गरेको छ। महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले साउन 3 गतेसम्म नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय थप गरेको हो। यसअघि नयाँ सदस्यता असार 20 सम्म तोकेको कांग्रेसले अनलाइनबाट पनि नयाँ क्रियाशील सदस्यताका लागि आवेदन दिन पाउने व्यवस्था गरेको छ। कांग्रेसको 15 महाधिवेशन आउँदो असोज 16 गतेदेखि 19 गतेसम्म गर्ने कार्यतालिका पनि सार्वजनिक गरेको छ।
3: यसैबीच प्रतिनिधि सभा नियमावलीमा भएको संविधान संशोधन र नियमावली विशेषाधिकार रूपमा लागू हुने व्यवस्था विरूद्ध प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सर्वोच्च अदालतमा रिट लिएर जाने निर्णय गरेको छ। कांग्रेसका सभापति गगन थापा सहित प्राधिकारीहरूले हिजो कानून व्यवसायहरूसँग अस्ति कानुन व्यवसायहरूसँग रिट निवेदन दिएर जाने विषयमा छलफल गर्नुभएको थियो। छलफलपछि कांग्रेसले रिटको तयारी गर्न समेत कानून व्यवसायहरूलाई जिम्मा दिएको छ। महामन्त्री प्रदीप पौडेलले नियमावली विरूद्ध रिट लिएर जाने निर्णय भएको जानकारी दिनुभयो। जे 21 गते प्रतिनिधि सभाबाट नियमावली पारित भएको थियो, त्यति बेला कांग्रेसले प्रक्रिया अघि बढ़ाइसकेपछि नियमावलीको छलफलका लागि समितिमा पठाउनु पर्ने धारणा राखेको थियो। नियमावलीको नियम 140 र 259 गरेका व्यवस्थाहरूप्रति कांग्रेसको असन्तुष्टि छ।
0: यसैबीच नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखिएको भन्दै लफंगा पाराले संविधान संशोधन हुन नसक्ने टिप्पणी गर्नुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै वहाँले सरकारले संविधान संशोधनको नाममा संविधान निर्माणको क्रममा राखिएका सूक्ष्म पक्षलाई हलुका रूपमा लिइरहेको टिप्पणी गर्नुभयो। वहाँले संविधान संशोधन र पुनरावलोकन आवश्यक भए पनि हतार, हचुवा र गैर जिम्मेवार शैलीमा अघि नबढ़ाउन सरकारलाई चेतावनी समेत दिनुभएको छ। यसैगरी नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मार्च्ने दिशातर्फ अघि बढ़िरहेको आरोप लगाउनु भएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै वहाँले वर्तमान सरकार सुशासन र विकासको निम्ति नभई संविधान संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गत महिला, दलित, आदिवासी जनजातिले पाएका अधिकार खोज्ने र संविधान मास्ने दिशातिर अघि बढ़िरहेको आरोप लगाउनु भएको छ।
3: नेपाल पत्रकार महासंघले आयोजना गरेको राष्ट्रिय भेलामा संचार मंत्री विक्रम तिमिल सिन्हा र महासंघ नेतृत्वबीच आरोप प्रत्यारोप चलेको छ। महासंघ अध्यक्ष निर्मला शर्माले सरकारको दृष्टिकोण मीडियाप्रति संकुचन भएको आरोप लगाउँदै सरकारले ल्याएको विज्ञापन परिपत्रले मीडिया उद्योग आर्थिक संकटमा परेको बताउनुभयो। उहाँले न्यूनतम पारिश्रमिक समिति खारेजीको प्रस्ताव र प्रधानमन्त्री कार्यालय सहित संसदीय समितिहरूमा पत्रकारको पहुँच रोकेको प्रति समेत आक्रोश व्यक्त गर्नुभयो। यस्तै पूर्व अध्यक्ष हरिहर विरहीले सरकार र संचार क्षेत्र बढ़दो अविश्वासप्रति चिन्ता व्यक्त गर्दै प्रेस जगतको शक्तिबारे सरकारलाई सचेत गराउनुभयो। जवाफमा संचार मन्त्री तिमिल सिन्हाले सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप नगरेको दावी गर्दै उल्टै पत्रकारिताको धरातल, जिम्मेवारी र महासंघको आन्दोलनको औचित्यमाथि प्रश्न उठाउनुभयो। विज्ञापन बजारमा बिचौलियाको बिगबिगीबारे महासंघ मौन रहेको उहाँको आरोप छ। प्रेस स्वतन्त्रतामाथि सरकारले कुनै हस्तक्षेप नगरेको र नगर्ने उहाँको दावी छ।
0: मध्य प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि बजारमा यसको मूल्य दुब्बरले बढ़ेको छ। तर किसानले भने आफूहरूले उचित मूल्य नपाएको भन्दै असन्तुष्टि जनाएका छन्। शीत भण्डार प्रशोधन र प्रभावकारी बजार व्यवस्थापनका लागि किसानको माग छ। दुई हप्ता अघिसम्म 100 रूपियाँमा 2.5 किलो आँप बिक्री भइरहेकोमा अहिले प्रति किलो 100 रूपियाँमा कारोबार भइरहेको छ। किसानका बगैंचामा मालदह आँप सकिन लाग्दा व्यापारीले मूल्य बढ़ाएको तर आफूहरूले भने मूल्य नपाएको किसानको गुनासो छ। मिथिला नगरपालिकाका कृषक धनिकलाल महतोले असार 15 धान रोपाई शुरू हुने भएकाले किसानले बगैंचाबाट आँप समयमै बिक्री गर्न बाध्य हुने र व्यापारीले यही अवस्थाको फाइदा उठाएर कम मूल्यमा खरिद गर्ने गरेको बताउनुभयो। उहाँले शीत भण्डार प्रशोधन केन्द्र र व्यवस्थित बजारको अभावका कारण किसानले उत्पादनको उचित मूल्य नपाइरहेको उल्लेख गर्दै उत्पादनको मूल्य सुनिश्चित गर्न सरकारी पहल आवश्यक रहेको बताउनुभयो। आँप व्यापारीका अनुसार बम्बई जातको आँप बजारबाट लगभग सकिसकेको छ भने मालदह आँप अब झण्डै 10 दिनसम्म मात्रै उपलब्ध हुनेछ। त्यसपछि कलकतिया र आम्रपाली जातका आँप बजारमा आउनेछन्।
3: कृषि विभागले 18 जिल्लामा 58 गुणस्तरीय बिउमा किसानको पहुँच वृद्धिका लागि स्रोत बिउ उत्पादन कार्यक्रम सञ्चालन गरेको छ। विभागले संघीय सशक्त वित्तीय हस्तान्तरण कार्यक्रम मार्फत उन्नत बिउ उत्पादन गर्ने यो कार्यक्रम सञ्चालन गरेको हो। विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले जलवायु परिवर्तनको नकारात्मक प्रभाव घटाउन धान बालीमा उत्थानशील जात विकास गरिने जानकारी दिनुभयो। धान खेतीमा छरुवा प्रविधि, पालैपालो जमिन भिजाउने र सुकाउने तथा वर्षाको पानी संकलन जस्ता प्रविधि विस्तारमा जोड़ दिएको उहाँले बताउनुभयो। कार्यक्रम अन्तर्गत हरदीनाथ 1 र 3 वर्ण संकट जात प्रवर्धन 21 जोन र 5 सुपर जोन मार्फत बर्खे तथा चैते धान यान्त्रीकरण प्रवर्धन र मूल्य श्रृंखला विकास गरिनेछ। चैते धान प्रवर्धनमा किसानलाई अनुदान उपलब्ध गराइनेछ। विभागले यस वर्षदेखि धानमा आधारित परियोजना महोत्तरी, सर्लाही, नुवाकोट र नवलपरासीको बर्दघाट सुस्तपूर्व स्वस्थ पश्चिमका 8 पालिकामा शुरू गरेको छ।
0: निजी क्षेत्रले बजेटले नसमेटेका विषय आउँदो मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा आज भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका प्रतिनिधिहरूले बजेटमा छुटेका विषय मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएका छन्। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रमा देखिएको मन्दी, बेरोजगारी र उत्पादन ह्रास घटाउन साहसिक सुधार आवश्यक रहेको बताउनुभयो। अर्थतन्त्रलाई पुनर्जीवित गर्न मौद्रिक नीति मार्फत नीतिगत सुधार नगरिएमा अर्थतन्त्रले गति लिन नसक्ने उहाँको भनाइ छ। यसै गरी परिसंघका उपाध्यक्ष भीम घिमिरेले बजारमा माग नहुनु मुख्य समस्या भएको बताउँदै उपभोग बढ़ाउने कार्यक्रम र क्षेत्रगत आवश्यकता अनुसार कर्जा मार्गदर्शन परिमार्जन गर्नुपर्ने सुझाव दिनुभयो। संकटमा परेका उद्योगलाई खराब कर्जामा वर्गीकरण नगरी पुनर्संरचनाको अवसर दिनुपर्ने पनि उहाँको माग छ। दुवै संस्थाले भारतको जस्तै स्वतन्त्र मौद्रिक नीति समिति गठन र राष्ट्र बैंकको संरचनागत सुधार समेत माग गरेका छन्। यसै गरी छलफलमा नेपाल राष्ट्र बैंकका पूर्व गवर्नर महाप्रसाद अधिकारीले आउँदो आर्थिक वर्षको मौद्रिक नीति लचिलो र विस्तारकारी हुनुपर्ने बताउनुभयो। देशको आर्थिक सूचकहरू सकारात्मक रहेकाले नीतिगत दर वा ब्याजदर करिडोर थप कसिलो बनाउन नपर्ने उहाँको भनाइ छ।
3: लघु घरेलु तथा साना उद्यमीहरूको छाता संगठन नेपाल घरेलु तथा साना उद्योग महासंघको 26 राष्ट्रिय महाधिवेशन आजदेखि ललितपुरको जावला खेलमा शुरू भएको छ। महाधिवेशनमा 1000 भन्दा धेरै प्रतिनिधिको सहभागिता रहेको छ। महाधिवेशन व्यवस्थापन समितिका संयोजक मोहन कटुवालका अनुसार विगतका नीति तथा कामको समीक्षा, विधान संशोधन र आउँदो कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिनेछ। उद्घाटन सत्रमा सचिव मुकुन्द प्रसाद निरौलाले सार्वजनिक निजी साझेदारी मजबूत बनाई रोजगारी सृजनामा ध्यान दिनुपर्ने बताउनुभयो। यस्तै महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले देशभरका लघु तथा साना उद्योगले 32-40 लाखजनालाई प्रत्यक्ष रोजगारी दिएको जानकारी दिनुभयो। महासंघका अनुसार अहिले देशभर 9,84,000 साना तथा मझौला उद्योग सञ्चालनमा रहेका छन्। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: बाटो काट्न लाग्नु भएको ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
7: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
8: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
9: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
8: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
9: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
10: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: नदिँदेखि तिन महिनासम्म सम्पूर्ण सानो प्याकेज बोनस पाऊ। भरपूर मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01-421-7666 मा सम्पर्क गर्नुहोस्।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। डोल्पामा जीप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, अरू 13 घाइते भएका छन्। जगदुल्ला गाउँपालिका वडा नम्बर 4 माझ गाउँबाट जुम्ला गुडिरहेको जीप दिउँसो मौरे लेकमा अनियन्त्रित भई सड़कबाट तल झरेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। दुर्घटनामा त्रिपुरा सुन्दरी नगरपालिका वडा नम्बर 8 38 वर्षीय विष्णु थापाको घटनास्थलमै ज्यान गएको र चालक सहित 13 जना घाइते भएको प्रहरीले जनाएको छ।
1: यस्तै डोल्पाको जगदुल्ला गाउँपालिकाकै वडा नम्बर 5 गैरी गाउँमा बिहान आएको बाढ़ीमा परि गम्भीर घाइते भएकी एक महिलाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। 44 वर्षकी रेउली विकको अवस्था गम्भीर भएपछि गृह मन्त्रालयसँग समन्वय गरी उहाँलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगेको प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिनुभयो। धुलाखोला तथा आसपासका खोल्सामा आएको लेतु सहितको बाढ़ी गाउँमा पसेपछि 56 वर्षकी आनन्द दीपिकाको ज्यान जानुको साथै अरू 6 घाइते भएका थिए।
2: यसै गरी जाजरकोटको नलगाड गाउँ नगरपालिका 6 प्युली टोलमा गैराति परेको अविरल वर्षाका कारण स्थानीय जय बहादुर कामीको घरमा क्षति पुगेको छ। निरन्तर वर्षासँगै आएको बाढ़ी तथा पहिरोले मानवीय क्षति नभए पनि बाख्रा राखिएको खोर बगाउँदा 6 बाख्रा बेपत्ता भएका छन्। घटनाको जानकारी पाए लगत्तै नेपाल प्रहरी घटनास्थलतर्फ पुग्दैछ। निरन्तर पानी परिरहेकाले स्थानीय बासिन्दालाई उच्च सतर्कता अप्नाउन सम्बन्धित निकायले आग्रह गरेको छ।
1: चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको ध्रुवी हात्तीले 14 वर्षको फरकमा एउटै परिवारका 4 ज्यान दिएको छ। गैराति भरतपुरको बेलहटामा घरमा सुतिरहेका आशिका बोटे र उहाँका 4 छोरा भरतको ध्रुवी हात्तीको आक्रमणबाट ज्यान गएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार यी हात्तीले 14 अघि 2069 सालमा आशिकाका सासू झरली र ससुरा सोमलको पनि ज्यान लिएको थियो। अहिलेसम्म ध्रुवी हात्तीले नेपाली सेनाका 1 मेजर सहित 25 ज्यान लिइसकेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ। यो हात्ती मार्न 2069 सालमै आदेश भएकाले सेनाको गोली लागेपछि भागेर ज्यान जोगिएको थियो। अहिले हात्ती नियन्त्रणका लागि सरकारी निर्णय आवश्यक रहेको निकुञ्जले जनाएको छ। यसैबीच आमा छोराको ज्यान गएपछि आक्रोशित स्थानीय बासिन्दा र निकुञ्ज प्रशासन बीच 4 सहमति भएको छ। छलफलपछि हात्तीले तत्काल नियन्त्रणमा लिने, मृतकका परिवारलाई राहत दिने, घर र पुननिर्माण गर्ने र मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्ने सहमति भएको हो।
2: मध्य पूर्वमा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण तथा उत्पादन विस्तार गर्ने योजना अघि बढ़ाएको छ। भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीका अनुसार ऊर्जा संकटले स्वदेशी स्रोतको विकासलाई

0: वर्ष 2025-2026 भारतको स्वदेशी उत्पादनले कुल आवश्यकताको 10% मात्र पूरा गरेको थियो। ऊर्जा विविधीकरणका लागि भारतले तेल आयात गर्ने देशको संख्या 27 बाट 41 पुर्याएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सन् 2025 समुद्र मन्थन अभियान घोषणा गर्दै समुद्र मुनिको तेल तथा ग्यास भण्डारको खोजीलाई राष्ट्रिय प्राथमिकतामा राख्नु भएको थियो। अन्तर्राष्ट्रिय खबरमा अब यमनको खबर। यमनको इरान समर्थित हुती विद्रोहीले रेड सीको तटीय क्षेत्रमा रहेको हौडैडा बन्दरगाह नजिकै गरेको आक्रमणमा 14 जना सैनिक मारिएका छन्। विरोधी पक्षमा कति मारिए भन्ने संख्या नखुलाइकन लड़ाईमा हुती समूहतर्फ पनि हताहत भएको सरकारी अधिकारीहरूले बताएको समाचार संस्था एएफपीले जनाएको छ। हुती विद्रोहीहरू सन् 2015 सरकारसँग युद्धमा छन्। यो द्वन्दमा लाखौं मानिसको ज्यान गएको छ र यमनमा ठूलो मानवीय संकट निम्त्याएको छ। विद्रोहीहरूले यमनको राजधानी साना लगायत उत्तरको ठूलो भाग र पश्चिमी रेड सी तटमा रहेको होडैडा बन्दरगाह नियन्त्रणमा लिएका छन् भने अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारले दक्षिणको ठूलो भागमा शासन गर्दै आएको छ। सन् 2022 संयुक्त राष्ट्र संघको मध्यस्थतामा भएको युद्ध विराम यता दुई पक्षबीच लड़ाई धेरै हदसम्म रोकिएको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू त्रिदेशीय श्रृंखलाका लागि नेदरल्याण्डस जाने नेपाली टोलीको विदाई भएको छ। नेपाल क्रिकेट संज्ञानले आज एक कार्यक्रमका बीच टोलीको विदाई गरेको हो। लीग टू क्रिकेट श्रृंखला यही जुलाई 21 देखि 31 तारीकसम्म हुनेछ। यो श्रृंखलामा घरेलु टोली नेदरल्याण्डस, नेपाल र नामिबिया सहभागी छन्। उद्घाटन खेलमा नेपाल र नामिबिया खेल्नेछन्। 8 देश सहभागी लीग टू तालिकामा नेपाल 24 अंकसहित 5 स्थानमा छ। यस्तै नेदरल्याण्डस 32 अंकसहित तेस्रो र नामिबिया 22 अंकसहित 7 स्थानमा छन्। यो श्रृंखला अघि नेपालले जर्सीमा गएर 2 एक दिवसीय अभ्यास खेल पनि खेल्नेछ। क्यानका अनुसार नेपालले जर्सीमा तयारी क्याम्पसँगै जुलाई 13 पहिलो खेल र जुलाई 15 दोस्रो खेल खेल्नेछ।
0: फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति 5 पटकको विजेता ब्राजिल र नर्वे खेल्दैछन्। यो खेल राति 14:45 अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा शुरू हुनेछ। नकआउट चरणमा ब्राजिलले जापानलाई र नर्वेले आइवरी कोस्टलाई समान 2-1 हराउँदै अन्तिम 16 पुगेका हुन्। ब्राजिल समूह सीको विजेता र नर्वे समूह आईको उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्। नर्वेले अहिलेसम्म ब्राजिलसँग खेलेका कुनै पनि खेल हारेको छैन। यी दुई टोली अहिलेसम्म 4 अन्तर्राष्ट्रिय खेल भएको छ। नर्वेले सन् 1998 विश्वकपमा ब्राजिललाई 2-1 हराएको थियो। चौथो पटक विश्वकप खेलिरहेको नर्वे अहिलेसम्म क्वार्टर फाइनल पुग्न सकेको छैन। विश्वकपको प्री क्वार्टर फाइनलमा भोलि बिहान 5:45 मेक्सिको र इंग्ल्याण्ड खेल्दैछन्। यो खेल मेक्सिको सिटी रंगशालामा हुनेछ। नकआउटमा मेक्सिकोले इक्वेडरलाई 2-0 र इंग्ल्याण्डले डीआर कंगोलाई 2-1 हराउँदै अन्तिम 16 पुगेका छन्। मेक्सिको समूह ए र इंग्ल्याण्ड समूह एलको विजेताका रूपमा नकआउटमा पुगेका हुन्। विश्वकपमा यी दुई टोली बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् 1966 विश्वकपमा इंग्ल्याण्डले मेक्सिकोलाई 2-0 हराएको थियो।
1: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: रोशी खोलामा बाढ़ी आएपछि बीपी राजमार्गको काभ्रे खण्ड अवरूद्ध। राति पनि देशका केही ठाउँमा पानी पर्ने। यस वर्ष एलनिनोको प्रभावले चरम मौसमी घटनाको जोखिम। हरेक नागरिक सचेत हुनुपर्ने।
1: सम्पर्कविहीन कर्मचारीमाथि सरकारको कार्यवाही शुरू। नवयुवा आन्दोलनका फौजदारी मुद्दाहरूको पेशी रोक्न महान्याय अधिवक्ता कार्यालयको निर्देशन।
0: यस वर्ष मालदह आपको उत्पादन घट्यो। अब बढ़ीमा 10 दिनलाई मात्र पुग्ने। आफूहरूबाट सस्तोमा किनेर बिचौलियाले बजारमा महँगो बनाएको किसानको गुनासो।
1: ऊर्जा संकटपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण विस्तार गर्ने। झण्डै 2.5 लाख वर्ग किलोमिटर क्षेत्रमा अन्वेषणका लागि बोलपत्र आह्वान गर्ने तयारी।
0: र लिग टू क्रिकेट श्रृंखला खेल्न जाने नेपाली टोलीको विदाई। विश्वकप फुटबलको क्वार्टर फाइनलमा पुग्न आज राति ब्राजिल र नर्वे खेल्दै।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी सम्झना महर्जन र भोजेन्द्र बसित पनि बिदा हुन्छौं। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: आज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com मोबाइल एप्लिकेशनका साथै दैलेखको रेडियो मातृभूमिबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। डोल्पाको जगदुल्ला गाउँपालिका 5 गौरी गाउँमा आएको बाढ़ीमा परि गम्भीर घाइते भएका 44 वर्षीय रेउली भिकलाई सुर्खेत ल्याइएको छ। गम्भीर घाइते उहाँलाई नेपाली सेनाको हेलिकप्टर मार्फत प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो। डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार गृह मन्त्रालयको समन्वयमा भिकलाई सुर्खेत पठाइएको हो। बिहान 1 बजेतिर सुतिरहेका बेला गौरी गाउँ खोलामा आएको बाढ़ी घरमा पसेको थियो। बाढ़ीबाट 1 जनाको मृत्यु भइसकेको छ भने बाँकी 4 जना घाइते भएका थिए। डोल्पाको जगदुल्ला जीव घटनामा परेको छ। यस्तै जगदुल्ला गाउँपालिकाबाट हुम्लातिर जाँदै गरेको जीव डोल्पा जुम्ला सिमाना मोरे खोलामा दुर्घटनामा परेको जानकारी पाएसँगै घटनास्थलतर्फ प्रहरीको टोली गइसकेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। दुर्घटनाबारे जानकारी पाए पनि थप विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
0: सुर्खेत र दैलेख र अछाममा ठूलो वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। बाढ़ी पूर्वानुमान महाशाखाले सुर्खेत दैलेख र अछाम सहित आसपासका नदी तथा खोलामा बाढ़ी आउन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको हो। गए राति पनि सुर्खेत दैलेख अछाम सहित देशका धेरै जसो क्षेत्रमा पानी परेको थियो। केही दिन यता देशभर मनसून सक्रिय भएकाले वर्षा हुने क्रम बढ़ेको छ। आज राति पनि सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराईका 1-2 ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेकाले त्यस क्षेत्रका नदी नाला आसपास र पहिरोको जोखिम भएका स्थानमा सतर्कता अपनाउन आग्रह गरिएको छ। यस्तै भोलि पनि कोशी गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जनाइएको छ। ठूलो वर्षा हुन सक्ने क्षेत्रमा आकस्मिक बाढ़ी पहिरो तथा डुबानको जोखिम बढ़न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
1: सल्यानमा खेत रोप्न गएका 1 महिलाको शारदा नदीमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा कालीमाटी गाउँपालिका 4 ज्यामिरेका 46 वर्षीय सीता विक रहनु भएको छ। सल्यान प्रहरीका अनुसार धान रोप्न गएका उनी रोपाईको काम सके पश्चात शारदा नदीमा नुहाउन जानुभएको थियो। त्यही क्रममा उहाँको डुबेर मृत्यु भएको हो। उहाँका श्रीमान र एउटा छोरा कामको सिलसिलामा भारतमा रहेको बताइएको छ।
0: दैलेख जिल्ला पूर्ण खोप सुनिश्चितता निरन्तरता तथा दिगोपना घोषणा भएको छ। आज एक कार्यक्रमका बीच दिगोपना घोषणा गरिएको हो। जिल्ला स्थित सरकारवाला निकायका प्रतिनिधि र कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको प्रमुख अतिथितामा घोषणा सभा गरिएको हो। कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले खोपको दिगोपनाको लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो। साथै आगामी दिनमा थप सुदृढीकरण गरिने पनि उहाँले उल्लेख गर्नुभयो। निकट दिनहरूमा दैलेख अस्पतालबाट मृगौला डायलाइसिस सेवा शुभारम्भ हुने भन्दै मन्त्री भण्डारीले मृगौलाबाट पीड़ित नागरिकको उपचारमा सहजताका लागि दैलेख अस्पतालको स्तर उन्नतिमा ध्यान केन्द्रित भइरहेको बताउनु भएको छ।
1: उत्तर पाकी जिल्लालाई पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्ला पूर्ण खोप समन्वय समिति बाँकेको आयोजनामा नेपालगंजमा आयोजित विशेष कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेले बाँकेलाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्नुभएको हो। स्वास्थ्य मन्त्री घिमिरेले व्यक्ति स्वस्थ रहन खोप अभियान अनिवार्य रहेको जनाउँदै खोप लगाएर बालबालिकालाई जटिल रोगहरूबाट बचाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल बाँकेमा 16-23 महिनासम्मका 11,564 जना बालबालिकाले खोप लगाएको बताउनु भएको छ। यी मध्ये 10,769 जना अर्थात 94% बालबालिकाले सबै आवश्यक खोप प्राप्त गरेको बताइएको छ।
0: सल्यानको कपुरकोट गाउँपालिका 3 कर्णाली प्रदेशकै पहिलो पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भएको छ। पालिका स्तरीय यौन तथा प्रजनन स्वास्थ्य समन्वय समितिले प्रमाणीकरण गरेपछि यस्तो घोषणा गरिएको हो। प्रदेश सरकारको मन्त्री परिषदबाट 2083 जेठ 28 स्वीकृत पूर्ण संस्थागत सुत्केरी सम्बन्धी कार्यविधि 2083 नयाँ मापदण्ड पालना गर्दै यो वडालाई प्रदेशकै पहिलो वडाका रूपमा घोषणा गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुभाष हमालले आज वडा नम्बर 6 र सोमबार वडा नम्बर 2 पनि पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्ने तयारी भएको बताउनुभयो। स्वास्थ्य शाखाको तथ्याङ्क अनुसार वडा नम्बर 3 स्थित स्वास्थ्य संस्थामा आर्थिक वर्ष 2080-81 आर्थिक वर्ष 2082-83 165 जना सुत्केरी भएका छन्। मापदण्ड अनुसार पूर्ण संस्थागत सुत्केरी वडा वा स्थानीय तह घोषणाका लागि सबै गर्भवती महिलाले 3 वर्षसम्म लगातार पूर्ण संस्थागत सुत्केरी भएको, सबै गर्भवती महिलाले 8 पटक गर्भजाँच र सुत्केरी महिलाले 4 पटक सुत्केरी जाँच गराएको, सबै महिलाले गर्भावस्थादेखि सुत्केरी भएको 45 दिनसम्म 225 आइरन चक्की र क्याल्सियम सेवन गरेको हुनुपर्ने उल्लेख गरिएको छ।
1: कर्णालीका उदीयमान सृजक सिर्जु शाहको उपन्यास बैकिनीको गृहमा विमोचन सुर्खेतको वीरेन्द्रनगरमा भएको छ। मध्यपश्चिम विश्वविद्यालयको सभाहालमा भएको गृह विमोचनमा लेखक शाहले बैकिनीलाई पढ्ने मात्र नभई अनुभूत गर्न सबैलाई आग्रह गर्नुभएको छ। उहाँले नीति निर्माण तहमा रहेकाहरूले पनि यसलाई पढ्ने र अनुभूत गर्नुपर्नेमा जोड़ दिनुभएको छ। लेखक शाहले जागिरे जीवनका क्रममा भेटिएका महिलाहरूको वास्तविक अवस्था र संघर्षबाट प्रभावित भएर उपन्यास लेख्ने प्रेरणा पाएको बताउनु भएको छ। समाजमा महिलाले अझै भोगिरहेका चुनौती र संघर्षलाई कृति मार्फत उजागर गर्ने प्रयास गरेको बताउनुभयो। यसै गरी कर्णालीका सामाजिक विकास मन्त्री घनश्याम भण्डाले, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मनमाया ढकाल तथा विश्लेषक रविन्द्र मिश्रले बैकिनी अब्बल कृतिका रूपमा रहेको बताउनुभयो। नगर प्रमुख ढकालले बैकिनी कर्णालीका महिला योद्धाको बारेमा यथार्थ वर्णन गरेको टिप्पणी गर्नुभएको छ। उहाँले पुस्तक नीति निर्माण तहमा रहेकाहरूले पढ्न बढ़ी जरूरी रहेको भन्दै यसका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। यस्तै डाक्टर रामराज केसी र प्रेम प्रकाश मल्लले पुस्तकको समीक्षा गर्दै यसले कर्णालीको ग्रामीण जनजीवन र त्यहाँका नारीले गर्नु परेको संघर्ष बोलेको बताउनु भएको छ। केसीले बैकिनीले कर्णाली मन महिलाले पुस्तादेखि उत्तराधिकारीकै रूपमा पीड़ा सहनु परेको तितो यथार्थ बोलेको बताउनुभयो। यस्तै मल्लले बैकिनी पढ्दा आफ्नै घर र परिवारको कथा पढेको अनुभूति गरेको भन्दै यसमा दुःख पीड़ा मात्र नभई अन्याय विरूद्ध लड्ने प्रेरणा पनि जगाएको बताउनु भएको छ। मध्यपश्चिम साहित्य विश्वविद्यालय साहित्यिक समाजको आयोजनामा भएको कार्यक्रम समाजका अध्यक्ष गौरव नेपालीको अध्यक्षतामा भएको हो भने कार्यक्रमको संचालन निर्मला आचार्यले गर्नुभएको छ। उपन्यास छेर आगन प्रकाशन गिरले प्रकाशित गरेको छ। लेखक शाहीका केही गीत र गजल पनि यसअघि रेकर्ड भइसकेका छन्।
0: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो विश्राम।
2: वन डढिलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
3: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो, यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआत सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
4: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
2: डढेलो वन जंगलको शत्रु हो, यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोत को विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
4: डढेलोले वन्यजन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
3: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
2: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई राख्ने पात फतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिच्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
4: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीँ कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन नजिकको वन कार्यालय वा सुरक्षा निकाय जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउ। आगलागीबाट आफू पनि बचौं, अरूलाई पनि बचाउ।
3: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084-420-156।
5: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
6: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसार रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
4: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
5: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
4: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंग सत्ता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
6: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज बाँके।
5: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081534328। फेरि सुन्नुहोस् है, 98480 27590।
7: तपाईको गाउँमा, तपाईको ठाउँमा, तपाईको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर
1: 113 र 97054-67993।
0: सूचना: वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
8: रेडियो भेरी एफएम 98.6 RX 2.7 MHz।
1: तपाईँले सबैको मन सुने रेडियो रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले डोल्पामा बाढीमा परेर एकजनाको मृत्यु, गम्भीर घाइते एकजनालाई थप उपचारका लागि सुर्खेत ल्याइयो, सुर्खेत दैलेख लगायतका क्षेत्रमा आज पनि ठूलो वर्षाको सम्भावना र दैलेख पूर्ण खोप सुनिश्चितता, सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर 3 कर्णालीकै पहिलो पूर्ण संस्थागत सुत्केरी वडा घोषणा लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। भर्खरै प्राप्त समाचार अनुसार डोल्पाको मौरे लेखमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जीपमा सवार त्रिपुरा सुन्दरी नगरपालिका 8 डोल्पाका 38 वर्षीय विष्णु थापा रहनु भएको छ। डोल्पा प्रहरीका अनुसार उहाँको घटनास्थलमै मृत्यु भएको हो। यस्तै दुर्घटनामा अन्य 13 जना घाइते भएका छन्। आज दिउँसो जगदुल्ला गाउँपालिका वडा नम्बर 4 माझ गाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश 001J 0052 नम्बरको बोलेरो जीप आफै अनियन्त्रित भई सड़कबाट करिब 25 मिटर तल खसेर दुर्घटना भएको डोल्पा प्रहरीले जनाएको छ। जीप चालक सहित 14 जना सवार रहेको प्रारम्भिक जानकारी भएको प्रहरीले जनाएको छ। चालक सहित अन्य 13 जना घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी उपचारका लागि जुम्ला पठाउने तयारी भइरहेको छ। उद्धारका लागि चन्दननाथ नगरपालिकाको एम्बुलेन्स जुम्लाबाट घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाको थप विवरण आउन अझै बाँकी रहेको छ।
1: जिल्ला अस्पताल कालीकोटको सरकारद्वारा संचालित स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्दा बिरामी समस्यामा परेका छन्। बीमा कार्यक्रम मार्फत निर्धारण गरिएको दर रेट अनुसार सेवा दिन नसक्ने भन्दै जिल्ला अस्पतालले बीमा अन्तर्गतका उपचार सेवा बन्द गरेको हो। अस्पतालले सबै सेवापछि रोकेपछि सर्वसाधारण, गरीब, असहाय तथा विपन्न वर्गका नागरिक सबैभन्दा बढ़ी मारमा परेका छन्। अस्पतालले ठूलो आर्थिक घाटा बेहोर्नु परेको र बीमा बोर्डको दर रेट परिमार्जन भएमा मात्र पुनः सेवा दिन सकिने अडान लिँदै गत जेठ 24 गतेदेखि स्वास्थ्य बीमा अन्तर्गत सम्पूर्ण सेवाहरू पूर्ण रूपमा बन्द गरेको छ। यसले गर्दा बीमा गराएका सर्वसाधारणहरू अस्पतालबाट उपचार नपाई खाली हात फर्किन बाध्य भएका छन्। अस्पतालमा बीमा कार्ड सहित उपचारका लागि पुग्नुभएका पलाता धनकर्ण बुढाले गुनासो गर्नुभएको छ। यो समस्या जिल्लाका सयौं नागरिकको साझा पीड़ा बनेको छ। दुवै सरकारी निकाय भएकाले छलफल गरेर समस्या टुंग्याउनु पर्नेमा बिरामीलाई सेवा नदिएर आन्दोलनको रूपमा सेवा बन्द गर्नु उचित नभएको स्थानीय नागरिकहरूको भनाइ छ। नागरिक अगुवा हिम्मत जङ मल्लले उनले बीमा बोर्ड र अस्पतालले आसपासमा समस्याको समाधान गरेर तत्काल सेवा शुरू गर्नुपर्ने बताउनु भएको छ। स्वास्थ्य सेवा कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत कटक महतका अनुसार लामो समयदेखि बीमाको भुक्तानी नहुँदा अस्पतालमा चरम आर्थिक भार बढ़ेको छ। यसले गर्दा अस्पतालको नियमित सेवा संचालन, औषधि खरिद तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनमा गम्भीर समस्या उत्पन्न भएको बताइएको छ।
0: गत बिहिबार कर्णाली नदीमा खसेर बेपत्ता भएको फोर्स गाड़ी र यात्रुको खोजी कार्य आज पनि जारी छ। खोजी कार्य जारी भए पनि केही पत्ता लगाउन नसकेको प्रहरीले जनाएको छ। सुर्खेतदेखि कालीकोट जाँदै गरेको गाड़ी दैलेखको साङ्गे टाढा नजिक दुर्घटनामा परेको थियो। पाँचजना यात्रु रहेको भनिएको बेपत्ता गाड़ीको खोजी गर्न प्रहरीले सम्पूर्ण शक्ति परिचालन गरेको छ। जनपथ प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको अत्याधुनिक उपकरण सहित खोजी कार्य जारी राखिए पनि अहिलेसम्म कुनै सुराग फेला नपरेको नेपाली सेनाले जनाएको छ। सुर्खेत, चितवन र कुरिनटारबाट आएको गोताखोर सहितको टीम, ड्रोन क्यामेरा र नेपाली सेनाको हेलिकप्टरबाट नदीमा बेपत्ता भएका यात्रु तथा गाड़ीको खोजी भइरहेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले उद्धारका लागि घटनाका दिन बिहिबारदेखि नै 45 जना सुरक्षाकर्मीको टोली परिचालन गरेको जनाएको छ। हेलिकप्टर, ड्रोन क्यामेरा र गोताखोर सहित 25 जनाको टोली परिचालन गरेर खोजी कार्यलाई तीव्र पारिएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायक महानिरीक्षक जयराज सापकोटाका अनुसार नदीमा गोताखोरको टोली खटाइएको छ भने घटनास्थल दैलेखको सामुन्डा बिन्द्रासैनी नगरपालिका साथ साङ्गे टाढा सहित सुर्खेत बर्दियाको सिमानासम्म नेपाली सेनाको हेलिकप्टरबाट पनि खोजी भइरहेको छ। यसै गरी गाड़ीमा चालक र सहचालक सहित 3 जना अन्य यात्रु रहेको पुष्टि भएको छ। गत बिहिबार बिहान करिब 11:30 बजे सुर्खेतदेखि कालीकोट जाने कर्णाली प्रदेश 02/001/10-15 नम्बरको फोर्स गाड़ी दैलेखको साङ्गे तडामा कर्णाली नदीमा खसेको थियो। शनिबार साँझसम्म गाड़ी हराइरहेको अवस्थामा अज्ञात रहेको छ।
1: लुम्बिनी प्रदेश सभाको बैठक प्रमुख प्रतिपक्षी र प्रतिपक्षी दलहरूले बहिष्कार गरेपछि स्थगित भएको छ। आइतबार दिउँसो बसेको प्रदेश सभाको बैठकमा प्रमुख प्रतिपक्षी दलका तर्फबाट धारणा राख्दै नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक इन्द्रजीत थारूले प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको बजेटप्रति असन्तुष्टि जनाउनु भएको छ। उहाँले बजेट विभेदपूर्ण रहेको, विपक्षी दलका सुझावलाई व्यवस्था गरिएको र जनताको आवश्यकता सम्बोधन गर्न नसकेको आरोप लगाउँदै बैठक बहिष्कार गर्ने जानकारी गराउनु भएको हो। थारूको धारणापछि प्रमुख प्रतिपक्षी तथा अन्य प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरू बैठक कक्षबाट बाहिरिएका थिए। त्यस लगत्तै सभामुख तुलाराम घरती मगरले सदनमा उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै बैठक स्थगित भएको घोषणा गर्नुभएको हो। आजको बैठकमा प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको राजस्व र व्ययको आर्थिक अनुमान बजेटमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको थियो।
0: भेरी खबरमा खबरहरूको सिलसिला अझै जारी छ। अहिलेलाई यो अर्को विश्राम।
6: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
9: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी, भोलिको उपलब्धता, गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू, प्राङ्गारिक तथा रासायनिक मलखाद, च्याउको विभिन्न प्रजातिको बिउहरू, रासायनिक विषादी तथा झारनाशक विषादी, सूक्ष्म तत्व एवं भिटामिनहरू, इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर, पावर टिलर, टिपर, मकै रोप्ने, आलुको ड्याङ बनाउने, रोप्ने मेसिन, कम्बाइन मिल, राइस मिल र थोपा सिँचाई सेटहरू, प्लास्टिक टनेल, ग्रिनेट, सिल्भर नेट, पावर स्पेयर टंकी, नर्मल स्पेयर टंकी, भाइजर मास्क, विषारी छर्दा प्रयोग हुने बुट सहितको एप्रोन, गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजी खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबित्री धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलेरिया रोड भुरीगाउँ बजार बर्दिया रोड राइटर सुनिता कुमारी साजी बम। सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415478917।
10: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागु पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागु पदार्थ होइन, लागु पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
11: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: को जानकारी गराउँदछौ। सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-590-693।
12: भर्ना खुल्यो
13: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
12: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
13: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-91-960 र 97-688-84-566।
14: रेडियो भेरी एफएम।
1: तपाईँले सबैको मन सुने रेडियो रेडियोमा भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरेफेरो लगायत अन्य खबर प्रस्तुत गरे। अब बाँकी खबर। दाङमा धान रोप्ने क्रममा चट्याङ लाग्दा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। घोराई उपमहानगरपालिका 9 मछाहीमा धान रोप्ने क्रममा चट्याङ लाग्दा बंगलाचुली गाउँपालिका 2 26 वर्षीय दीपा थापाको मृत्यु भएको हो। जिल्ला प्राधिकारले दाङका प्रमुख दीपक श्रेष्ठले थापाको घुराईमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको बताउनु भएको छ। धान रोपिरहेका बेला परेको चट्याङबाट 29 वर्षीय कमला थापा र 24 वर्षीय सन्दीप विक घाइते हुनुभएको छ। प्रहरीले घाइते मध्ये कमलाको अवस्था गम्भीर रहेको र सन्दीपको अवस्था मध्यम रहेको भन्दै उहाँहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जनाएको छ।
0: भेरी खबरमा अब एउटा विदेशको खबर। यमनको इरान समर्थित हुथी विद्रोहीले रेड सीको तटीय क्षेत्रमा रहेको होडैडा बन्दरगाहमा नजिकै गरेको आक्रमणमा 14 सैनिक मारिएका छन्। विरोधी पक्षमा कति मारिए भन्ने संख्या नखुलाइकन लड़ाईमा हुथी समूहतर्फ पनि हताहत भएको सरकारी अधिकारीहरूले बताएको समाचार संस्था एएफपीले जनाएको छ। हुथी विद्रोही सन् 2015 सरकारसँग युद्धमा छन्। यो द्वन्दमा लाखौं मानिसको ज्यान गएको छ र यमनमा ठूलो मानवीय संकट निम्तिएको छ। विद्रोहीहरूले यमनको राजधानी साना लगायत उत्तरको ठूलो भाग र पश्चिमी रेड सी तटमा रहेको होडैडा बन्दरगाह नियन्त्रणमा लिएका छन् भने अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारले दक्षिणको ठूलो भूभाग शासन गर्दै आएको छ। सन् 2022 संयुक्त राष्ट्रको मध्यस्थतामा भएको युद्ध विराम यता दुई पक्ष बीचको लडाई धेरै हदसम्म रोकिएको छ।
1: भेरी खबरमा अब खेल खबर। फ्रान्स र मोरक्को फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेका छन्। फ्रान्सले पाराग्वेलाई र मोरक्कोले क्यानाडालाई हराउँदै अन्तिम आठमा पुगेका हुन्। आज बिहान भएको प्री क्वार्टर फाइनल खेलमा फ्रान्सले पाराग्वेमाथि 1-0 को संघर्षपूर्ण जीत

0: सम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित दीपा कोइराला र टेकराज केसी बिदा हुन्छौ। नमस्कार।
1: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम।
2: यति बेला साँझको 7 बजेको छ।
0: बुढी ल, मलाई अफिस जान लेट भइसक्यो। खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
3: ला, म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा। मैले हजुरलाई कतिचोटि भनिसके, एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न। एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि। अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा। अब त भनेको मान्नुहोस् न।
0: कुरा चाहिँ बुढीको पनि ठिकै हो। मैले कोट प्यान्ट नसिलाउने भन्या हो र? पल्ला घरको स्यामी अनि तिम्रो देवर हर्के छ नि, हामी तिनीहरूले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
3: ए, आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा। हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो। स्कुल लागि थाहा छैन?
0: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी। हाम्रै भोरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्ण टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल, म अहिले लागे है त। खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउ न, मलाई हतार भइसक्यो।
3: हस्, म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्ण टेलर्सका विशेषताहरू।
4: हजुर, हाम्रो यहाँ कोट, स्टक कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
3: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864-35-80-76, 9848-067-187 र 9869-51-84-78।
4: कर्म स्टोर एन्ड टप कृष्ण टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
5: बाबा, मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
6: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भोरीगाउँमा जाने नि।
7: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ। अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सप पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील रावत, सम्पर्क नम्बर 9825-51-207। मनोकामना बेकरी एन्ड केक सप, भुरीगाउँ बजार, बर्दिया।
8: खुसीको खबर, प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स नयाँ व्यवस्थापनका साथ पुरानो ठाउँदेखि किसान एजेन्ट नजिकै सरेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ भान्सामा परेको नि सम्पूर्ण किसिमका सामानहरू उपलब्ध छन्। काँच, तामाका भाँडाहरू, कुर्सी, टेबल, ड्रम, दार्किन लगायत प्लास्टिकका सामानहरू पाइनुका साथै सम्पूर्ण किसिमका भाँडाहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्। प्रोपराइटर सरस्वती शर्मा, सम्पर्क नम्बर 9858-39-543। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स, गुलरिया रोड, किसान एजु नजिकै, भुरीगाउँ बजार, बर्दिया।
9: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz। गर्जन छ सधैँ, बाजै।

0: केपी पोलिक्लिनिक भुरी गाउँमा हाडजोरी नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: यही असार 27 गते शनिबारको दिन
0: फेरी अस्पताल नेपालगंजबाट हाडजोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरी गाउँ। थप जानकारीका लागि 084-40-30-82।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, आवाज छ।

0: भुँडीमा बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन,
1: जहाँ पायो त्यहाँ नास्ता खाने कुरा पनि त भएन,
0: जहाँ पायो त्यही जाने पनि होइन, भुँडीमा बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ हेर त, त्यही जाने हो नि।
2: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारेन नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोपराइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482859950 र 98480979761।
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्रणाली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अन्कल सेवाहरू,
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्ने, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081533719, 98480229 र 98605229।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सँगै बाघ झैँ।

खबर प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स नयाँ व्यवस्थापनका साथ पुरानो ठाउँदेखि किसान एघु नदीकै सरेको सहर जानकारी गराउँदछौ। हाम्रो यहाँ भान्सामा परेको नि सम्पूर्ण किसिमका सामानहरू उपलब्ध छन्। काँच, तामाका भाँडाहरू, कुर्सी, टेबल, ड्रम, डार्किन लगायत प्लास्टिकका सामानहरू पाइनुका साथै सम्पूर्ण किसिमका भाँडाहरू सुखद मूल्यमा

0: का वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
1: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: ए रामलौटन भाइ, के गर्दैछौ?
3: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी,
4: हजुर,
3: जाऊ त दुई गिलास चिया बनाएर ल्याऊ।
4: हस् बाबा।
2: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
3: 21 वर्ष कि पुगिन्। अब बिहे गर्ने उमेर पनि भयो, कोही असल केटा छ भने यसको कुरा चलाउनु पर्यो दाई।
2: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपटक कुरा चलाउ त।
3: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौ कि?
2: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
3: ए कुरा त्यस्तो पो हो? अब त्यो कसरी थाहा पाउने त दाई?
2: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोगको अनिवार्य चेक जाँच गराउनु पर्दछ र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
3: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
5: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोरा छोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
6: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
7: केपी पोली किन्नी घुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
8: यही साउन 8 गते शुक्रबारको दिन
7: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच PFT समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।

में पड़ गई, रात मेरी भिनचक लड़ गई, मैं सांच में पड़ गई।

चांद आफत में पड़ गए, रात मेरे दिन चक लड़ गए, चांद आफत में पड़ गए।

0: ओए साथी हेर न यो के खतरा समाचार आइसक्यो। बाप रे अब चाहिँ के हुने हो?
1: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यस्तो त जसले लेखिहाल्छ नि।
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
1: तिमीलाई थाहा थिएन?
0: थाहा थिएन।
1: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
0: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
1: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: ओइ सन्जु, कहाँ हो के यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन शपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन शपिङ सेन्टरतिर।
0: ए रमेश, तर्फ न कता हेरेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइन सबको सामान नमन शपिङ सेन्टरमा पाए ओ मारस है, म फेरि नमन शपिङ सेन्टरमा जाइपुँ।
0: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857037582।
1: नमन शपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भरिगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सँगै बाघ

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ भाग छ।
1: रेडियो टाइगर स्टुडियो टाइम यति बेला रात्रिको 9 बजेको छ।
2: हवस् त यतिन्जेल रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ। शुभरात्री।